0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
10: के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
3: त्यसो भए अब टाढा जानु पर्दैन। तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
10: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
3: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि।
10: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
3: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
11: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
3: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 98025 35601 र 98025 35602।
3: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
14: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम टेक, अहिले ठीक 6 बजेको छ।
15: Extreme energy drink. Taste the difference. Feel the energy.
12: Yo Krishna Sar FM
13: 94 megahertz. Krishna Sar jattige tez.

0: रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 25 गते आइतबार अक्टोबर 11 तारीख सन् 2026 नेपाल सम्मत 1146 असोज शुक्ल पक्षको प्रतिपदा तिथि। आज घटस्थापना नवरात्र आरम्भ।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार। रसुवा भोटेकोशी बाढी पुनरुत्थानका लागि बागमती सरकारले 30 दिने कार्ययोजना ल्यायो। पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी।
0: कांग्रेस पदाधिकारीको मतगणना जारी। एमाले थाई कमिटी बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्यो। सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन।
1: तातोपानी नाका दशैं अघि खुलाउने तयारी। कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित। मैथिली र लिम्बूसहित 13 भाषालाई मान्यता। पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव।
0: प्यालेस्टाइनमा राष्ट्रपति र संसदीय निर्वाचन करिब एक वर्षका लागि स्थगित। साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीका 136 सैन्य अड्डा ध्वस्त। अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण 15 जनाको मृत्यु।
1: र भलिबलको राष्ट्रिय टोली सम्मानित। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान। बङ्गलादेशका क्रिकेटर आरिफुल एनपीएलमा कर्णालीबाट खेल्ने।

0: सुरुमा पृथ्वी राजमार्ग सुचारू गर्ने प्रयत्न प्रयत्न सम्बन्धी प्रसंग।
1: धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँचिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग हिजो राति 10 बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। एकतर्फी खुला भएसँगै अल्पत्र रहेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अल्पत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी रूपमा सड़क खुलाइएको बताउनु भएको छ। राजमार्गमा अहिले 5,000 जति सवारी साधन रहेको र तिनलाई पार गराउनका लागि सड़क सञ्चालन भइरहेको समेत उहाँले बताउनु भएको छ। आज बिहानदेखि केही समयका लागि राजमार्ग बन्द गरेर दुईतर्फी रूपमा सञ्चालनका लागि सड़क विस्तारको काम अघि बढ्नेछ। आज दुईतर्फी सवारी सञ्चालन गर्ने गरी गृह कार्य भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो आफ्नो सामाजिक सञ्जाल मार्फत रातिदेखि नै एकतर्फी रूपमा खुला गरिने र भोलि बिहान अर्थात आजदेखि थप सुधारको काम अगाडि बढ्ने समेत जनाएको थियो। यसैबीच हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउन सक्छ भनेर सोधेका छौँ।
2: राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँचिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एक्सकाभेटर जेसिबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठुला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
1: राजमार्गको यात्रा गर्दा ट्राफिक प्रहरीको 103 र नेपाल प्रहरीको 100 नम्बरमा फोन गरी बाटोको अवस्था बुझ्न समेत सरकारवालाले आग्रह गरेका छन्। यसैबीच मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण शुरू भएको वर्षा आजबाट केही सुधार आउने भएको छ। मनसुनी पूर्व नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हुँदा ठूलो वर्षाको सम्भावना भने नदेखिएको मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले कोशी मधेस र बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने र घाम कम लागेको जानकारी दिनुभएको छ। साथै कोशी मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलिदेखि देशैभरिको मौसममा क्रमिक सुधार आउने मौसमविद बिनु महर्जनले सिआइएनलाई बताउनुभयो।
3: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाडी विभागका 1-2 स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका 1-2 ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी 2 ठाउँमा भने दिउँसोको समयमा जो हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
4: काङ्ग्रेसको 15 महाधिवेशनले 9 महिना अघि विशेष महाधिवेशनले अघि सारेका नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापा नेतृत्वको पंक्तिकै 80%भन्दा बढीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बनेका हुन्। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवाको समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेलामा थापाले 15 महाधिवेशन मार्फत यसलाई अगाडि बढाएका छन्। थापा काङ्ग्रेसको इतिहासमै सबैभन्दा बढी मत प्रतिशतको अन्तरमा सभापति निर्वाचित भएका छन्। यसअघि 11 महाधिवेशनमा नरहरी आचार्यलाई 88.4% मतान्तरमा पराजित गरेर सभापति बनेका गिरिजा प्रसाद कोइरालाले को रेकर्ड समेत रहेको थियो। त्यति बेलामा कोइरालाले 1215 मत पाउँदा आचार्यले 165 मत पाउनु भएको थियो। एघारौं र पन्ध्रौं महाधिवेशनमा अर्को संयोग पनि छ। एघारौं महाधिवेशनमा शेरबहादुर देउवा अलग पार्टी नेपाली काँग्रेस प्रजातान्त्रिक निर्माण गरेर छुट्टिनु भएको थियो। अहिले पनि त्यस्तै सम्भावना देखिएको छ। यता एमाले आगामी पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटिको बैठकले ओडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्ति अनुसार 26 मक्सिरमा ओडा र 4 पुसमा पालिका अधिवेशन गरिनेछ। पालिका र ओडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने निर्णय भएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय समेत गरेको छ। त्यस्तै 23 जिल्लाको हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा स्थानान्तरण गरी माथिल्लो कमिटीको अनुमोदन पनि गरिएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन पनि गरेको छ।
1: बागमती प्रदेश सरकारले रसुवा भोटेकोसी नदी प्रभावितमा आएको बाढीको क्षति पुनर्स्थापनाका लागि 30 दिने कार्ययोजना अघि बढाएको छ। गत भदौमा आएको बाढीबाट भएको क्षतिको पुनरुत्थान र पुननिर्माणका लागि प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले 15-30 दिनभित्र ठोस र नतिजा योग्य काम गर्ने गरी कार्ययोजना तयार पारेको हो। मन्त्रालयले स्थलगत अध्ययन र विषयगत क्षतिको विवरण समेटेर तयार पारेको प्रतिवेदन अनुसार कार्ययोजना तयार गरिएको मन्त्रालयका सचिव महेश भट्टराईले जानकारी दिनुभएको छ। यसैबीच कोशी प्रदेशबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसहमतिले पारित भएको छ। यो सँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त स्थान र समुदायको बाहुल्यताका आधारमा अन्य राष्ट्रभाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानूनी बाटो खुलेको छ। विधेयकले प्रदेशभित्र 1% भन्दा बढी बोलिने 13 भाषालाई तिनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध समेत मिलाएको छ, जसमा मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाल भाषा समावेश गरिएको छ। साथै स्थानीय तहले पनि बहुसंख्यक जनताले बोल्ने भाषालाई स्थानीय कानून बनाएर कामकाजमा लागू गर्न सक्ने समेत व्यवस्था गरेका छन्।
4: आजबाट बडा दशैं सुरु भएको छ। दशैंको आगमनसँगै जनकपुरका प्रसिद्ध राजदेवी मन्दिरसहित अन्य देवीदेवताका मन्दिरलाई आकर्षक ढंगले सिंगारिएको छ। मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको जनकपुर धामको राजदेवी मन्दिरमा विजयादशमीका अवसरमा हुने विशेष पूजा आराधनालाई भव्य बनाउन मन्दिर परिसर सिंगारिएको छ। राजा जनकी कुलदेवीको रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा यस वर्ष पनि विगतको तुलनामा अझ व्यवस्थित र आकर्षक ढंगले पर्व मनाउने उद्देश्यसहित मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको जनाइएको छ। समितिका अनुसार आकर्षक र सुन्दर बनाउन विभिन्न खालका मालाहरू तथा झिलिमिली बत्तीहरू प्रयोग गरिएको छ। यसैबीच दशैं, दीपावली र छठ पर्वका अवसरमा मधेस प्रदेशको विभिन्न क्षेत्रमा उपभोक्ता मेला तथा विभिन्न बजारहरू सञ्चालन भएका छन्। चोकचोकमा दुर्गा स्थापनाको तयारी भएको छ। विजयादशमी नजिकिँदै गर्दा बाराको बजारदेखि गाउँ चोकसम्म दशैंको रौनक बढेको छ। नवरात्रिभर दुर्गा भवानीको पूजा आराधना, मूर्ति स्थापना, मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारीसँगै जिल्लाका विभिन्न स्थानमा भव्य पण्डाल निर्माण र सजावटको काम तीव्र रूपमा अगाडि बढिरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाको उमेरलाई सृजनशीलता र सक्रियतामा ल्याउन ज्येष्ठ नागरिकले अप्नाउनु पर्ने कुरा,
5: मैले 5 किताब निकालिसकेँ र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
4: 8,000 इजरायल भिसामा परीक्षा दिए, 12% मात्र उत्रिन, तरकारीको विषादी प्रयोग नहुँदाखेरि समस्या लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: कफी रेडी।
3: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
2: आई लव द सेन्ट।
3: आई लव इट टू। हामीलाई मन पर्छ भने

0: अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
1: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
0: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
1: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: अस्पताल प्रशासनले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, ड्रोन र सीसीटीभीबाट सूक्ष्म निगरानी, अनलाइनबाटै ठगीको उजुरी शीर्षकमा अर्को खबर प्रकाशित छ भने विपदपछिको पुननिर्माणमा सीडीओ शक्तिशाली शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै राप्रपा महाधिवेशन प्रतिनिधि कार्तिकमा चयन हुने, 5 प्रदेश र 74 जिल्लामा अधिवेशन सम्पन्न शीर्षकको खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमै ठेक्का लागेको, दशकपछि मात्रै गण्डकी र लुम्बिनीमा सूचना मार्ग निर्माण हुँदै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। शुरूआती सम्झौता अनुसार काम भएको भए गत 7 वर्ष अघि नै गण्डकी र लुम्बिनी प्रदेशमा सूचना राजमार्ग निर्माण सम्पन्न भइसकेको हुन्थ्यो, तर अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। त्यस्तै भित्र्याउने तयारीमा रहेको धानबालीमा वर्षाले पुर्यायो क्षति शीर्षकमा धनगढीबाट तेज राज भट्टले लेख्नु भएको खबर प्रकाशित छ। पाकेर काट्ने बेला भएको कैलालीका किसानको धानबालीमा वर्षाले क्षति पुर्याएको छ। धानको बिउ उत्पादनको अनुगमन शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा मन्त्री बाँड्ने थलो बन्दै प्रदेश शीर्षकको खबर प्रकाशित छ। रूपन्देही एकबाट प्रदेशसभामा निर्वाचित सन्तोष कुमार पाण्डे चौथो पटक मन्त्री बन्नुभयो। यसपटक मन्त्री बन्न उहाँले आफ्नै पार्टीको निर्णय र नीति विपरीत लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएको छ। 27 पुस 2079 दोस्रो कार्यकाल शुरू भए ता 4 वर्षमा 7 प्रदेशका 550 सांसद मध्ये 301 जना कम्तीमा एकपटक मन्त्री वा राज्यमन्त्री भइसक्नु भएको छ। अर्थात् प्रदेश सभामा 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर प्राप्त समेत गरेका छन्। त्यस्तै भित्रपृष्ठमा दशैंमुखमा सड़कले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै शीर्षकको खबर छ। राजमार्गबाट 10 लाख र हवाई मार्गबाट करिब 30,000 देखि 35,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने समेत अनुमान गरिएको छ। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर पनि प्रकाशित छ भने नेपाल फिनटेक एक्सपो, वित्तीय अपराध रोक्न प्रविधि प्रयोगमा जोड शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
4: यसैबीच संसदीय समितिद्वारा सरकारलाई सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। संसदीय विशेष समितिले बाढी प्रभावित क्षेत्रको प्रारम्भिक स्थलगत अवलोकनपछि प्रभावित क्षेत्रमा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारलाई 4 सुझाव दिएको छ। समितिले बेपत्ताको खोजी, सपरीक्षण र कानूनी जटिलतालाई अध्यादेश मार्फत तत्काल सम्बोधन गर्न तथा अस्थायी आश्रयको सुदृढीकरण, तथ्याङ्क प्रमाणीकरण र औद्योगिक हबसहितको स्थायी पुनर्स्थापना गर्न सुझाव दिएको खबर छ। यसैबीच कारोबार दैनिकको भित्री पृष्ठमा 8,000 दिए इजरायलको भाषा परीक्षा, तर 12% मात्र उत्तीर्ण खबर छ।
3: त्यस्तै आजको अन्नपूर्ण दैनिकको भित्रपृष्ठमा सड़कमा पहिरो, खल्तीमा असर शीर्षकको खबर प्रकाशित छ। आकाशीय हवाई भाडा, टिकटमा लुट तन्त्र शीर्षकको अजबी पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा क्षतिग्रस्त बनेपछि दशैं मनाउन घर फर्किने यात्रुहरूले शास्ति बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग काठमाडौँ चितवन सड़क खण्ड शुक्रबारदेखि अवरुद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको हो। भित्रपृष्ठमा यो दशैंमा आए नयाँ नोट शीर्षकको खबर प्रकाशित छ। दशैं आँगन ढोकामै आइपुग्दा बजारमा भने नयाँ नोटको बास्ना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्को लाग्दो घाममा राष्ट्र ब्याङ्कको कारले अगाडि घन्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो, तर यसपालिको दृश्य र व्यवस्थापन भने फेरिएको छ। 2 वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि भने राष्ट्र ब्याङ्कले नयाँ नोटको पुनरागमन गराएको छ, र यो पनि बिना झन्झट र बिना लाइन नोट नयाँ नोट प्राप्त गर्न सकिनेछ। विगतमा जस्तो निश्चित मिति तोकेर राष्ट्र ब्याङ्कको कारले अगाडि लाइन बस्नुपर्ने छैन। राष्ट्र ब्याङ्कको केन्द्र

0: तथा वित्तीय कार्यालय सँगै देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा का शाखाहरूबाट नयाँ नोट सटाई गर्न सकिने समेत व्यवस्था मिलाइएको छ।
1: यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा तरकारीको हुँदैन विषादी परीक्षण शीर्षकमा बाबुराम कार्कीले खबर लेख्नु भएको छ। पूर्वी नेपालका शहरी र ग्रामीणी बजारमा दैनिक बिक्री हुने तरकारी, हरियो तरकारी र विभिन्न क्षेत्रबाट आएका तरकारीको कुनै पनि परीक्षण भएको छैन। कोशी प्रदेशको तराई र पहाड़ी जिल्लाबाट उत्पादित तरकारी र व्यापारी मार्फत भारतबाट आयात हुने हरियो तरकारीको विषादी अवशेष परीक्षण नहुँदा समस्या भइरहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। प्यालेस्टाइनी राष्ट्रपतिले राष्ट्रपति र संसदीय निर्वाचन दुवैसँग गर्ने गरी करिब एक वर्षका लागि स्थगित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा ओकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर 28 हुने तय भएको थियो। राष्ट्रपति निर्वाचन सन् 2027 शुरूदेखि हुने अपेक्षा गरिएको थियो। राष्ट्रपतिको आदेश जारी गर्दै उहाँले पहिलो निर्धारित संसदीय निर्वाचन स्थगित भएको र 2027 सेप्टेम्बर 11 दुवै निर्वाचन गर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्ट युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 मृत्यु भएको छ। मृतकमध्ये 3 बालबालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता यमनका हुती विद्रोही विरूद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कार्यवाही सञ्चालन गर्दै 136 सैन्य अखडामा निशाना बनाएर ध्वस्त पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल मार्फत इरान समर्थित हुती समूहका लडाकु र सैन्य क्षमता भएका क्षेत्रहरूमा लक्षित गरी आक्रमण गरेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र भारतमा ककरू जनता पार्टीले आह्वान गरेको प्रदर्शनमा सहभागी हुँदै गर्दा सयौं प्रदर्शनकारीलाई पीड़ा प्रहरले हिरासतमा लिएको छ। भारतीय संचार माध्यमका अनुसार दिल्लीमा 4,000 भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। मतदाता नावलीमा अपारदर्शी ढंगले संशोधन गरिएको भन्दै भारतीय प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरू जनता पार्टीले केही दिनदेखि भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै आएको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको राष्ट्रिय टीमका खेलाडी सम्मानित भएका छन्। नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको 50 अवसरमा नेपाल भलिबल संघले हिजो गोल्डन जुबली कार्यक्रम आयोजना गर्दै खेलाडीहरूलाई सम्मान गरेको हो। संघले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई सम्मानपत्र र खादा प्रदान गरेको छ। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हिजो जापान प्रस्थान गरेको छ। नेपालको पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागिता रहँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेकुन्दुकी पलेसा गोवर्धनले चीनको हाङजाउमा 4 संस्करणमा काँस्य जित्नु भएको थियो। बङ्गलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लिग एनपिएलको 3 संस्करणका लागि कर्णाली एक्समा अनुबन्धित हुनुभएको छ। बङ्गलादेशको उमेर समूहको क्रिकेटबाट पहिलो पहिचान बनाउनुभएका अरिफुलले बङ्गलादेशको 19 मुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसक्नु भएको छ। उहाँले बङ्गलादेशको हाई पर्फर्मेन्स टोली र ए टोलीबाट पनि खेल्नु भएको छ।
0: उमेर बढ्दै जाँदा त्यसको उपयोगका लागि आफ्ना सृजनशीलतामा कसरी ल्याउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: सन्तानको सुख सुरक्षा र भविष्यका लागि प्राथमिकता दिने गर्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता हुन्छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यकता छ। हामीले डाक्टर मुकेश कुमार चालिसेसँग उहाँको अनुभव साटेका छौँ।
1: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गएँ। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख, यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थेँ। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसकेँ र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।

0: अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा?
1: हो, यो गलत हो। त्यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भने जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौडमा अगाडिको दौडिरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौडेर रिले दौड पुरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ता को अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेन्जीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
0: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पिँढी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
1: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरूमध्ये सबभन्दा ठुलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौँ। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौँ, सेक्सपियरलाई सम्झिन्छौँ, विलियम ओर्सर्सलाई सम्झिन्छौँ। हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौँ होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ।
0: डाक्टर मुकेश कुमार चालिसेसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार। रसुवा भोटेकोसी बाढी पुनरुत्थानका लागि बागमती सरकारको 30 दिने कार्ययोजना। पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी।
0: काङ्ग्रेस पदाधिकारीको मतगणना जारी। एमाले स्थायी कमिटी बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्यो। काङ्ग्रेस सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन।
2: तातोपानी नाका दशैं अघि खुलाउने तयारी। कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित। मैथिली र लिम्बू सहित 13 भाषालाई मान्यता। पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव।
0: प्यालेस्टाइनमा राष्ट्रपति र संसदीय निर्वाचन करिब 1 वर्षका लागि स्थगित। साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीमा 136 सैन्य अड्डा ध्वस्त। अमेरिका रुस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रुसी आक्रमण, 15 जनाको मृत्यु।
2: र भलिबलको राष्ट्रिय टोली सम्मानित। जापानमा हुने 5औं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान। बंगलादेशका क्रिकेटर अरिफुल एनपीएलमा कर्णालीबाट खेल्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले fitkuli.com लिएका छौँ। राजेन्द्र मानन्धर राजमानले यो कार्टुन खिच्नु भएको छ। यहाँ दुई एउटा तराजु, ठूलो तराजु देखिन्छ। एकापट्टि कालो बजारी, कृत्रिम अभाव, मूल्य वृद्धि, सल्लाहकारै सल्लाहकार भन्ने कुरा लेखिएको छ भने अर्को पटक एकदमै उपभोक्ता दुब्लो भएर मर्नै आँटेका जस्ता देखिने उपभोक्तालाई राखिएको छ। र यहाँ दुईवटा चराहरूले जिस्काइरहेका छन्। जति नै कालो बजारी घटाउने भनेर सल्लाहकार थपे पनि सल्लाहकारै सल्लाहकार भइसकेपछि झन् बजार अनुगमन हुँदैन र भ्रष्टाचारको जालो फैलिन्छ भन्ने व्यङ्ग गर्न खोजिएको छ।
2: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
5: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य मुख्य खबरका शीर्षकहरू। हिन्दू धर्मावलम्बीहरूको महान चाड दशैं आजबाट सुरु, आज घटस्थापना। नेपालगञ्जको रामलीला मैदानमा 159 रामलीला मञ्चनको तयारी पुरा। बाँकेका नेपालगञ्ज सहित आसपासका क्षेत्रमा बाँदर आतंक, भेरी अस्पतालमा बाँदरले टोकेका 40 घटना रेकर्ड। नेपालगञ्ज रोडबाट लखनऊ रेल चलाउन सीमावर्ती क्षेत्रका यात्रुको माग, पश्चिम सुर्खेतमा 18 थान भरुवा बन्दुक फेला। र मानसिक स्वास्थ्यका लागि बजेट र जनशक्ति माग गर्दै मुख्यमन्त्री साईलाई 8 बुँदे अनुरोध, खेलकुदलाई प्रतियोगितामा मात्र सीमित नराखी सामाजिक एकताको आधार बनाउनु पर्नेमा जोड।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
1: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 25 गते आइतबार। आज नेपालगञ्ज आसपास क्षेत्रको आकाशमा थोरै बादल लागेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस र अधिकतम तापक्रम 30 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको हिमाली र पहाडी भूभागमा केही बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै आज राति देशको हिमाली र पहाडी भूभागमा केही बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका थोरै भूभागमा बिहान पख हुस्सु लाग्ने सम्भावना छ। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा, हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालीहरूको मान चाड बडा दशैं आइतबारदेखि विधिवत रूपमा सुरु हुँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो वर्ष आश्विन शुक्ल पूर्णिमासम्म मनाइन्छ। बडा दशैंको पहिलो दिन आइतबार आज घर घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको शुभसाहित आइतबार बिहान 11:47 उत्तम रहेको छ। बडा दशैंको पहिलो दिन प्रतिपदा आइतबार नवदुर्गाको पहिलो स्वरूप दुर्गा देवी शैलपुत्रीको पूजा गरिन्छ। तामा वा माटोको कलशमा गोबर टाँसेर जौ, मकै र गहुँ छरेर जमरा राख्ने गरिन्छ। दोस्रो दिन द्वितीयमा नवदुर्गाको दोस्रो रूप देवी ब्रह्मचारिणीको पूजा आराधना गरिन्छ। ज्ञान, तपस्या र वैराग्यकी देवीका रूपमा उहाँको उपासना गर्ने गरिन्छ। यस्तै तेस्रो दिन तृतीयमा देवी चन्द्रघण्टाको पूजा गरिन्छ। हातमा घण्टा आकारको चन्द्रमा धारण गरेकी यी देवीको पूजा गर्दा मानसिक शान्ति र साहस प्राप्त हुने विश्वास छ। चौथो दिन चतुर्थीमा देवी कुन कुष्माण्डाको पूजा आराधना गर्ने गरिन्छ। ब्रह्माण्ड उत्पन्न गर्ने शक्तिकी देवीको रूपमा उहाँलाई पूजिन्छ। यस दिन घटस्थापनामा राखिएको जमरामा विशेष पूजा गरी जल चढाउने गरिन्छ। पाँचौँ दिन पञ्चमीमा शिवपुत्र कुमार स्कन्द कि माता देवी स्कन्द माताको पूजा गर्ने गरिन्छ। माता र पुत्रको स्नेहको प्रतीकका रूपमा यो दिनलाई सम्झिन्छ। यस्तै छैठौँ दिन षष्ठीका महर्षि कात्यायनीकी छोरीका रूपमा जन्मिएकी देवीलाई कात्यायनीको पूजा गरिन्छ। यस दिनदेखि दसैँको रौनक अझ बढ्छ र विभिन्न शक्तिपीठमा भक्तजनको भिड लाग्ने गर्दछ। सातौँ दिन सप्तमीमा नवदुर्गाको उग्र स्वरूप देवी कालरात्रीको पूजा गर्ने गरिन्छ। गोर्खा दरबारबाट ल्याइएको पवित्र फुलपातीलाई काठमाडौँको हनुमान ढोकाका दसैँघरमा शास्त्रीय विधि अनुसार भित्राइन्छ। यस दिनदेखि सरकारी कार्यालयहरूमा दसैँको सार्वजनिक बिदा सुरु हुन्छ। आठौँ दिन अष्टमीलाई महाअष्टमी भन्दै दुर्गादेवी महागौरीको पूजा आराधना गर्ने गरिन्छ। यस रातलाई कालरात्रिको रूपमा रातभर पूजा गर्ने गरिन्छ। यस्तै नवौँ दिनलाई नवमीलाई महानवमी भनी नवदुर्गाको अन्तिम स्वरूप देवी सिद्ध रात्रिको पूजा गरिन्छ। यस दिन उद्योग कल कारखाना मेसिन र औजारहरूको विशेष पूजा गर्ने चलन छ। यस्तै दसौँ दिन दशमीलाई विजयादशमी भन्दै धुमधामसँग बडा दशमी मनाइन्छ। यस दिन दुर्गाले महिषासुर र श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसीहालीमा यो पर्व मनाइने गरिन्छ। यता नेपालगञ्जको धार्मिक सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको रामलीलाको 159 श्रृङ्खला आज आइतबारदेखि सुरु हुँदैछ। बडा दसैँको अवसरमा 158 वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलालाई यस वर्ष महोत्सवका रूपमा मनाउने तयारी पुरा भएको आयोजकले जनाएको छ। नेपालगञ्ज स्थित बाँके बागिया रामलीला मैदानमा घटस्थापनाको दिन आज असोज 25 गतेदेखि 10 दिनसम्म रामलीला मञ्चन हुने गर्दछ। दैनिक नेपालगञ्जले खबर लेखेको छ। सामान्यतया बाँदर वन जङ्गलमा बस्ने वन्यजन्तु हुन्। जङ्गलमा उपलब्ध फलफुल, पात, बिउ, किरा तथा अन्य प्राकृतिक आहारमा निर्भर रहने बाँदर पछिल्लो समय मानव बस्तीमा समेत देखिन थालेका छन्। बाँकेका नेपालगञ्ज बजारसहित आसपासका बस्तीमा बाँदरको आतंक बढ्दै गएको छ। घरका छतमा दौडिने, इन्टरनेट तथा टेलिफोनका तारमा झुन्डिएर हिँड्ने, छतमा सुकाएका कपडा तान्ने, खानेकुरा खाने तथा पसलबाट सामान खोज्ने जस्ता गतिविधिले स्थानीयवासी हैरान भएका छन्। बाँदरले मानिसलाई टोक्ने, चिथोर्ने र बालबालिकालाई आक्रमण गर्न खोज्ने गरेको गुनासो समेत बढ्न थालेको छ। नेपालगञ्ज बजारका विभिन्न क्षेत्रमा बाँदरका झुन्ड घरघरमा छत, विद्युत तथा सञ्चारका तार र पसल आसपासमा देखिने गरेका छन्। घरमा राखिएका खानेकुरा खाने, छतमा सुकाएका कपडा तानेर फालिदिने र पसलमा राखिएका सामान तथा खानेकुरा खोज्ने गर्दा सर्वसाधारणलाई दैनिक कामकाज गर्न समेत समस्या भइरहेको स्थानीय बताउँछन्। स्थानीय ब्रिजेश शर्माका अनुसार सहर छिरेका बाँदरले आतंक सृजना गरेका छन्। बाँदरले घरको छतमा सुकाएर कपडा तान्ने, तल फालिदिने, घरमा राखिएका खानेकुरा समेत खाने गरेको उहाँले बताउनुभयो। घरको छतमा सामान राख्न तथा कपडा सुकाउन समेत समस्या हुन थालेको उहाँको भनाइ छ। नेपालगञ्जको त्रिवेणी मोडका छोटेलाल गुप्ताले बाँदर इन्टरनेट तथा टेलिफोनका तारमा झुन्डिएर हिँड्ने गरेको बताउनुभयो। तारमा झुन्डिएर एक ठाउँबाट अर्को ठाउँमा जाने बाँदरका कारण सञ्चारका तारमा क्षति पुग्न सक्ने जोखिम समेत रहेको स्थानीयको चिन्ता छ। फुलटेकराकी बबिता अधिकारीका अनुसार बाँदर सधैँ नआए पनि झुक्क्याएर आउने र एउटा घरको छतबाट अर्को घरको छतमा हाम फाल्दै हिँड्ने गरेका छन्। बाँदरको आवाजात अनियमित हुने भएकाले सतर्क रहन समेत कठिन हुने गरेको उहाँले बताउनुभयो। यता भेरी अस्पताल नेपालगञ्जमा सञ्चालनमा रहेको ब्राइट र डिस्ट्रिक्टको प्रारम्भिक तथ्याङ्कमा बाँदरले टोकेका 40 घटना अभिलेख भएका छन्। भेरी अस्पतालमा चालु आर्थिक वर्षको हालसम्मको तथ्याङ्क अनुसार टिकट काउन्टरबाट कुकुर तथा अन्य जनावरको टोकाई, सर्पदंश र अन्य विषालु जीवजन्तुसँग सम्बन्धित 1752 घटना दर्ता भएका छन्। तीमध्ये 1062 ओपिडी र 690 आकस्मिक कक्षमा दर्ता भएका हुन्। अस्पतालबाट बाइट रजिस्ट्री अनुसन्धानका प्रमुख अनुसन्धानदाता तथा प्रमुख कन्सल्टेन्ट ड्रमाटोलोजिस्ट डाक्टर बद्री चापागाईका अनुसार रजिस्ट्रीमा विस्तृत विवरण समावेश भएका 1,222 भए पनि अभिलेख 746 फरक फरक बिरामीसँग सम्बन्धित छन्। एउटै बिरामीले कुकुरको टोकाइपछि एन्टिरेबिज भ्याक्सिनका 3 लगाउनुपर्ने अवस्था लगायत कारणले दर्ता सङ्ख्या र बिरामीको सङ्ख्या फरक देखिएको उहाँले बताउनु भएको छ। दैनिक नेपालगञ्जले खबर लेखेको छ। पश्चिम डायरीमा 159 रामलीला मञ्चनको तयारी पुरा।
5: मञ्चन गरेर जुन चिज मान्छेले सिक्छ नि त्यो किताब पढेर सिक्दैन, यसले संस्कार सिकाउँछ। भाइको भाइको प्रति प्रेम, आमा बुवाको सँगको व्यवहार, आउने अतिथिहरूसित कस्तो व्यवहार गर्नुपर्छ
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
6: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
7: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
6: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
7: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
8: कार्बन लाभ प्राप्तिका लागि सामुदायिक साझेदारी कबुलियती वन समूहले लगानी योजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना। नेपाल सरकार र विश्व बैंक बीच भएको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता बमोजिम नेपालको तराई भूपरिधि क्षेत्रका रौतहटदेखि कञ्चनपुर सम्मका 13 जिल्लाहरूमा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कार्यक्रमको पहिलो किस्ता बापत नेपाल सरकारले करिब ₹1,34,00,00,000 कार्बन लाभ प्राप्त गरेको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसँग भएको कार्बन उत्सर्जन भुक्तानी सम्झौता अनुसार लाभ वितरण योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। स्वीकृत लाभ वितरण योजना अनुसार चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रममा समुदायद्वारा व्यवस्थित वन समूहलाई दिगो वन व्यवस्थापन, जीविकोपार्जन तथा क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका लागि माथि उल्लेखित तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका देयाय अनुसारको लक्षित समूहले लाभ वितरण योजनामा उल्लेखित लगानी योजना प्रस्ताव सहित यो सूचना प्रकाशन भएको मितिले 90 दिनभित्र सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्र बबरमहलमा पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ। तपसिल तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका सामुदायिक वन, कबुलियती वन, साझेदारी वन समूह सबै दिगो वन व्यवस्थापनका क्रियाकलाप, प्रकृतिमा आधारित रेसा तथा वनजन्य उद्यम विकास, कृषि वन तथा नगदे बाली विकास, परम्परागत सिप तथा आयमूलक तालिम र लाभ वितरण योजना उल्लेखित नकारात्मक सूची बाहेकका क्रियाकलाप वन तथा वातावरण संरक्षणका क्रियाकलाप। लगानी योजना प्रस्तावको अधिकतम बजेट सीमा प्रति हेक्टर ₹1,000। लगानी योजना तथा प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने विवरण समूहको कार्यकारिणी समिति वा साधारण सभाको निर्णयको प्रतिलिपि, अध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरेको अनुमानित लागत सहितको लगानी योजना, खाता सञ्चालन रहेको बैंकको चेकको छाया प्रति, सम्बन्धित वडा कार्यालयको सिफारिस, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर नभएको हकमा नजिकैको सामुदायिक वन समूह वा साझेदारी वन समूहको सिफारिस, डिभिजन वन कार्यालय स्थित रेड सेल फोकल पर्सनको सिफारिस पत्र। प्रस्ताव पेश गर्ने ठेगाना सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्रको इमेल redidicnp@gmail.com मा वा सूचना अधिकारीको फोन व्हाट्सएप नम्बर 9849101358। नोट, लगानी योजनाको फारम रेड कार्यान्वयन केन्द्रको वेबसाइट www.redd.gov.np बाट डाउनलोड गर्न वा सम्बन्धित डिभिजन वन कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी krishnasarfm.com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँगै जोडिएको 159 रामलीला मञ्चनको तयारी पुरा भएको छ। नेपालगञ्ज उपमहानगरपालिका 13 स्थित रामलीला मैदानमा आज घटस्थापनाको दिनदेखि सुरु हुने रामलीला 10 दिनसम्म मञ्चन गरिने रामलीला सञ्चालक समितिले जनाएको छ। समितिका अध्यक्ष सन्तोष कुमार कनौडियाका अनुसार भारतको वृन्दावनबाट आउने 25 जना कलाकारको टोलीले रामलीला मञ्चन गर्ने गरेका छन्। कार्यक्रममा राम सीताको जीवनकथा, रावण वध, वध भरत मिलाप र शृङ्गारिक प्रसङ्ग लगायतका दृश्य प्रस्तुत गरिनेछ। नेपालगञ्जको धार्मिक सांस्कृतिक परम्परा र सामाजिक सद्भावलाई निरन्तरता दिने उद्देश्यले रामलीला आयोजना गरिँदै आएको समितिले जनाएको छ। थप कुराकानी गर्दै समितिका अध्यक्ष सन्तोष कुमार कनौडिया,
5: रामलीला यहाँ 1925 सुरु भएको थियो। पहिला हामी आपसमै यहाँ हाम्रा पुर्खाहरू आपसमै चाहिने टोली बनाएर रामलीला गर्थे। त्यतिको साधन स्रोत थिएन, तर आपसमा प्रेम बहुत थियो। त्यसले गर्दा जुन छ अब रामको जुन चरित्र छ त्यो मर्यादित चरित्र हुनको भएकोले सबैले मन पराउँथे। राम चरित्र मानसमा आज 450 वर्ष जति करिब करिब भयो होला त्यो पुस्तक देखेको। तुलसी दाजीले लेख्नु भएको त्यो पुस्तकको अनुसरण गरेर हाम्रा पुर्खाहरूलाई जानकारी थियो यो कि रामजीको विषयमा उहाँलाई जानकारी थियो त आउनेवाले सन्तानहरूको लागि जाने उनीहरूले यो कार्यक्रम देखाउँथे कि यो मञ्चन गरेर जुन चिज मान्छेले सिक्छ नि त्यो किताब पढेर सिक्दैन किताब पढेर चाहिँ नि मञ्चन हुन्छ मञ्चनमा मान्छेले जो हेर्छ अब आउने पुस्ताहरूले जो हेर्छ उही जान्छ
2: अहिलेको नयाँ पुस्ताले यो रामलीलाबाट के पाठ सिक्नुपर्छ
5: यसले संस्कार सिकाउँछ भाइको भाइको प्रति प्रेम आमा बुवाको सङ्घको व्यवहार आउने अतिथिहरूसित कस्तो व्यवहार गर्नुपर्छ र कस्तो आफैलाई बनाउनु पर्छ कि भने अरूले पनि हामीलाई हाम्रो अनुसरण गरोस् त्यो चाहिँ नै हाम्रो हामीलाई यो रामलीलाले सिकाउँछ
2: नेपालगञ्ज एउटा बहुधार्मिक बहुभाषिक बहुसांस्कृतिक एउटा सामाजिक सद्भावको सहरका रूपमा पनि नेपालगञ्जलाई हामीले चिनाउने गरेका छौँ यो रामलीलाले यहाँको सामाजिक सद्भावमा कस्तो भूमिका खेल्दै आएको छ
5: पहिला त हाम्रो चाहिँ जुन सबैले मिलेर रामलीला गर्थे यसमा चाहिँ कुनै बहुधार्मिक र उसको उही थिएन अब कालान्तरमा अलिकता विकृति आएको छ तर उनीहरूले पनि हाम्रो रामलीला आएर अरू समाजका पनि मान्छेहरूले रामलीला आएर हेर्छ सद्भाव पूर्ण छ पुरा सहयोग पाउँछौँ हामी पुरा परिवारका परिवारै रामलीला हेर्न आउँछन् अरू समाजका पनि मान्छे
2: यस वर्ष रामलीला 159 वर्षमा हामी मनाउँदैछौँ अब हरेक दिन साँझ 8 बजेदेखि सुरु हुनेछ कलाकारहरू भारतबाट ल्याउनु पर्ने अवस्था छ यसको खर्च व्यवस्थापन मञ्च व्यवस्थापन यहाँहरूले कसरी गर्नु भएको छ आर्थिक व्यवस्थापन कसरी गरिरहनु
5: भएको छ यो चाहिँ हाम्रो जन सहभागिताबाट नै हुन्छ बजारमा टोली बनाएर जान्छु सहयोग लिन्छु सहयोगैबाट यो हुन्छ इस्टिमेट गरिहाल्छौँ कि यति खर्च यसमा आउनेवाला छ त्यही हिसाबले हामी कलेक्सन गर्छौँ त पैसा कम उठ्छ भने त्यसको लागि फेरि कमिटीले अलि भारवाहन गर्छ
2: कलाकारहरू सबै इन्डियाबाट
5: कलाकारहरू सबै चाहिने टोली त यिनीहरूको त पुरा टिम हुन्छ कि
2: कतिजनाको टिम
5: 25 जनाको टिम रहेको छ र बेस्ट कलाकारहरू रहेको छ
2: पहिलादेखि त एउटा हिसाबले त्यो समाज अनुसार रामलीला हुन्थ्यो होला अहिलेको नयाँ पुस्ता आएपछि त नयाँ पुस्ताले नयाँ नयाँ खोज्छ अहिलेको पुस्तासँग जोड्नलाई के नयाँ अभ्यासहरू यसमा हुँदैछन्
5: यसमा के छ भने कि समयानुकूल जुन छ नि परिवर्तन भइराखेको छ अब जस्तो अब नयाँ पुस्ताको अलिकता केही मनमा हुन्छ भने अलि सङ्गीतमय होस् के फिडब्याक पाइरहन्छु क्या त त्यसमा हामीले अलिकता पोसाकमा ड्रेसिङमा उसमा केही अलिकता आजको हिसाबले परिवर्तन गर्दै गर्छ
2: नेपालगञ्जमा यस्ता कार्यक्रम अहिले एकदमै कम छन् खुला मञ्चमा केही कार्यक्रम हेरौँ भने पनि केही छैन चाडबाडमा यही एउटा रामलीला सबैको मुखमा झुन्डिने प्रमुख एउटा ठुलो उत्साहको महोत्सव हो भनौँ न यो यसलाई पर्यटकीय क्षेत्रका रूपमा पनि विकास गर्न सकिन्छ होला अरू ठाउँहरूमा पनि चिनाउन सकिन्छ होला कि के गर्न सकिन्छ होला केही हजुरहरूले सोच्नु
5: राम्रो प्रश्न सोध्नु भएछ गर्न सकिन्छ गर्नेवालाको मनमा उत्साह हुनु पर्यो अब यहाँ त के छ भने कि सब आफ्नो आफ्नो परेशानीमा परेशान छ अब यसको लागि अलि समय पनि दिनुपर्छ आर्थिक सहयोग पनि गर्नुपर्छ सरकारले अलिकति ध्यान दिनुपर्छ के
2: यदि सरकारबाट सहयोग आएको भए के चाहिँ गर्न सकिन्थ्यो
5: अरू भव्यता लाउन सकिन्थे अरू भव्यता एट्र्याक्सन लाउन सकिन्थे एट्र्याक्सनको मतलब के छ भने कि अरू नयाँ किसिमको चाहिँ यसमा बेस्ट कलाकारहरूलाई जोड्न सकिन्थे क्या यसलाई अरू भव्य रूप दिन सक्थे हाई फाई पनि हुन सक्छ यस्तो छैन चमक चमक सबै कुरा हुन सक्छ तर के छ भने कि हाम्रो उद्देश्य वही हुन्छ
2: कतिजना मान्छेहरूले हेर्लान् भनेर हजुरहरूले
5: यसलाई मोटामोटी हाम्रो जति फिल्ड छ त्यो यो फिल्डको एरिया हाम्रो करिब करिब 60,000-70,000-80,000 फिल्ड मेलै मेलैमा आउँछन् मान्छे
0: कुराकानी गर्दै रामलीला मञ्चन सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनौडिया र निशु जोशी अब बाँकी खबर विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा शनिबार मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाको प्रभावकारी कार्यान्वयन आवश्यक बजेट विनियोजन दक्ष जनशक्तिको व्यवस्थापन र औषधिको सहज उपलब्धता सुनिश्चित गर्न माग गर्दै मानसिक स्वास्थ्य स्वावलम्बन समूहको कर्णाली प्रदेश सञ्जालले प्रदेश सरकारको ध्यान आकर्षण गराएको छ शनिबार सञ्जालले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक विषयमा 8 बुधे अनुरोध पत्र हस्तान्तरण गरेको हो सञ्जालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गर्न मानसिक स्वास्थ्य सेवा प्रभावका लागि दक्ष जनशक्ति र मनोचिकित्सकीय औषधिको पर्याप्त व्यवस्था गर्न तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्ने परिचय पत्रको जटिल प्रक्रियालाई सरल बनाउन प्रदेश सरकारसँग माग गरेको छ पश्चिम सुर्खेतमा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा 18 थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ। विशेष सूचनाका आधारमा यही असोज 23 गतेका दिन पञ्चपुरी नगरपालिका स्थित इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रहरी निरीक्षक भूपेन्द्र साईसहित माताहतका इलाका प्रहरी कार्यालय गुटु समेतबाट खटिएको प्रहरी टोलीले चौकुनी गाउँपालिका 7 सुर्खेत स्थित सान्ने घारीको जङ्गलमा लुकाई छिपाई राखिएका अवस्थामा 5 थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपेक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभएको छ। त्यसै गरी अस्थायी प्रहरी चौकी लगामबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका 1 सुर्खेत धामीसेन स्थित जङ्गलमा लुकाई छिपाई राखेको अवस्थामा 12 थान र प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिका 1 सुर्खेत स्थित ज्यामिरीको जङ्गलमा लुकाई छिपाई राखेको 1 थान भरुवा बन्दुक गरी जम्मा 18 नाल भरुवा बन्दुक फेला पारेको प्रहरी नायब उपेक्षक बोहराले जानकारी दिनुभएको खबर थाहा खबरले लेखेको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
9: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
10: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
9: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
10: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
11: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु हो। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
12: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
13: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
12: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
13: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
12: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफरदेखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
13: ए साँच्चै, अनि अझ विशेष के छ?

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: कफी रेडी।
3: वाओ, थैंक यू। यो साँझलाई अझै सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
4: आई लव द सेन्ट।
3: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
4: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
5: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
6: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
7: यो कृष्ण सार FM
8: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
9: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.कममा इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। सीमावर्ती क्षेत्रका यात्रुको आवागमन सहज बनाउन रुपेडियाबाट लखनऊ र साँझको समयमा गोण्डाका लागि थप रेल सेवा सञ्चालन गर्न माग गरिएको छ। दैनिक रेलयात्री सङ्घले रेल मन्त्रालयसँग लखनऊको यसबागसम्म बिहान र गोण्डाका लागि साँझमा रेल चलाउने व्यवस्था मिलाउन आग्रह गरेको हो। नेपाल भारत सीमामा रहेको नेपालगञ्ज रोड रेलवे स्टेसनबाट लामो समयको प्रतीक्षापछि रेल सेवा सुरु भएपछि सीमावर्ती क्षेत्रका बासिन्दा खुसी भएका छन्। गत अगस्त 30 उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेल मन्त्री अश्विनी वैष्णवले संयुक्त रूपमा रेल स्टेसन र रेलको सेवाको उद्घाटन गर्नुभएको थियो। खेलकुदलाई प्रतियोगितामा सीमित नराखी सहरको आर्थिक गतिविधि, पर्यटन र सामाजिक एकताको आधार बनाउनु परेमा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ। नेपाली भलिबलको संस्थागत विकासको 50 वर्षका अवसरमा शनिबार आयोजित नेपाली भलिबलको स्वर्णिम यात्रा कार्यक्रमका खेल क्षेत्रका अगुवा र सामाजिक व्यक्तित्वहरूले नेपालगञ्जलाई खेलकुदको आकर्षक गन्तव्य बनाउन सकिने धारणा राख्नुभएको हो। बाँके जिल्ला भलिबल सङ्घले आयोजना गरेको कार्यक्रममा भलिबलको इतिहास, वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे छलफल गरिएको थियो। जिल्लाका पुराना तथा अनुभवी भलिबल कर्मीका साथै विभिन्न खेल र सामाजिक क्षेत्रका अगुवाहरू सहभागी कार्यक्रममा खेलकुदका गतिविधिले सहरलाई कसरी चलामान बनाउन सकिन्छ भन्ने विषयले प्राथमिकता पाएको थियो। विषय प्रवेश गर्दै कार्यक्रममा धारा नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले नेपालगञ्जलाई खेल गतिविधिको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सहकार्यको प्रस्ताव गर्नुभयो। उहाँका अनुसार खेलकुदका कार्यक्रमले सहरमा चहल पहल बढाउनका साथै बाहिरी खेलाडी, प्रशिक्षक, दर्शक र खेलप्रेमीलाई आकर्षित गर्न सक्ने उहाँको धारणा रहेको छ। बाँकेको डुडुवा गाउँपालिका 1 पिप्रहवाबाट प्रहरीले 32 किलो गाँजासहित 1 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी चौकी खडैजाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा पिप्रहवामा साइकलमा सवार स्थानीय 10 वर्षीय राम नरेश कुर्मीलाई चेक जाँच गरेको थियो। चेक जाँचका क्रममा कुर्मीले चलाएको साइकलको पछाडि स्याउला तथा घाँसभित्र लुकाई छिपाई राखेको गाँजा जस्तो देखिने पदार्थ 10 किलो 220 ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले बताउनु भएको छ। उहाँले त्यसपछि प्रहरीले कुर्मीलाई साथमा लिएर उनको घर गोठ र खेतबारीमा खानतलासी गर्दा खेतमा थुप्रो पारेर लुकाएर राखिएको थप 22 किलो 300 ग्राम गाँजा बरामद गरेको बताउनुभयो। दुवै स्थानबाट गरी कुल 32 किलो 520 ग्राम गाँजा बरामद भएको उहाँले जानकारी दिएको खबर गोर्खापत्र अनलाइनले लेखेको छ। बाँकेमा मतदाता नामावली अद्यावधि गर्ने क्रममा 3000 भन्दा बढी मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ। मृत्यु भएका तथा दोहोरो मतदाता नामावली रहेका व्यक्तिको विवरण अद्यावधि गर्दा करिब 3000 जनाको नाम नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर साईले जानकारी दिनुभएको खबर गोर्खापत्र अनलाइनले लेखेको छ। यता गोर्खापत्र अनलाइनमै बर्दियामा माछा मार्न नदीमा गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको खबर छ। गेरुवा नदीमा माछा मार्दै गर्दा गोहीको आक्रमणमा परि मधुबन नगरपालिका 3 कोठिया घाटकी 50 वर्षीय पुष्पा लामिछानेको ज्यान गएको खबर छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। हिन्दू धर्मावलम्बीहरूको महान चाड बडा दशैं आजबाट सुरु। आज घटस्थापना। नेपालगञ्जको रामलीला मैदानमा 159 रामलीला मञ्चनको तयारी पुरा। बाँकेका नेपालगञ्ज सहित आसपासका क्षेत्रमा बाँदर आतंक। भेरी अस्पतालमा बाँदरले टोकेका 40 घटना रेकर्ड। नेपालगञ्ज रोडबाट लखनऊ रेल चलाउन सीमावर्ती क्षेत्रका यात्रुको माग। पश्चिम सुर्खेतमा 18 थान धरुवा बन्दुक फेला। र मानसिक स्वास्थ्यका लागि बजेट र जनशक्ति माग गर्दै मुख्यमन्त्री साईलाई 8 बुँदे अनुरोध। खेलकुदलाई प्रतियोगितामा मात्र सीमित नराखी सामाजिक एकताको आधार बनाउनु पर्नेमा जोड। हस्त पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै म रामप्रसाद पनि बिदा हुन्छौँ। आज असोज 25 गते आइतबार 11 अक्टोबरका दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081-532-375।

0: toilet pony, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.
4: रङ बहार रङ बहार.
5: बर्जर सँगै उपहारै उपहार. बम्परमा यामाहा रेजियर.
4: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्.
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ.
4: बर्जर पेन्स.

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिका चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिका चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: कफी रेडी।
5: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
4: The scent.
5: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
4: मंगलदीप सेंट 3-in-1 perfume like fragrance.
6: यो कृष्ण सार FM
1: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: फेरि
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
0: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
0: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
0: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
0: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर,
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482864665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: Coffee ready.
5: Wow, thank you. यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मङ्गलदीप सेन्ट 3-in-1 को साथ।
4: I love the scent.
5: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
4: मङ्गलदीप सेन्ट 3-in-1 perfume like fragrance.
6: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित मा जानकी अस्पताल प्राली,
7: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसुति रोग सम्बन्धी उपचार,
6: बालबालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 mm सादा एक्सरे सेवा, एम्बुलेन्स सेवा र 24 घण्टा आकस्मिक सेवा उपलब्ध छ।
7: मा जानकी अस्पतालमा दूरबीन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सेवा पनि उपलब्ध छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव, एमबिबिएस भारत, एमएस पाकिस्तान, FICA शल्यक्रिया सम्बन्धी परामर्श तथा उपचार सेवा लिन।
6: त्यसैले स्वास्थ्य सम्बन्धी समस्या हुँदा समयमै सम्पर्क गर्नुहोस् मा जानकी अस्पताल प्राली। ठेगाना, नेपालगञ्ज 9 बाँके विद्युत कार्यालय नजिक। सम्पर्क नम्बर 081534628, 98527123। मा जानकी अस्पताल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: यो कृष्ण सार FM
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: नमस्ते दाइ।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश नआटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822। विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
6: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।
8: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा।
9: हो, अब तपाईँले आफ्नै फोटो प्रिन्ट भएको कफी पिउन सक्नुहुन्छ। आफ्नो फोटो आफ्नै कफीमा।
8: स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली, इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार। स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली, इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार।
9: शान्त वातावरण, उत्कृष्ट एम्बियन्स, बर्थडे पार्टी होस् वा क्यान्डल लाइट डिनर, हरेक स्पेसल मोमेन्टलाई अझ स्पेसल बनाउने पर्फेक्ट डेस्टिनेसन।
8: त्यसैले साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
9: आउनुहोस् नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्ट। स्थान कारकादो, नेपालगञ्ज, भाटबटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा।
8: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्।
9: सम्पर्क फोन नम्बर 97692 4500003 र 98581062। यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ।
8: नेपालगञ्जमा आरामदायी बसाइ, स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ?
9: हो, त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज।
8: आरामदायी कोठा, स्वादिष्ट परिकार, पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण, कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा।
9: बसाइ होस् वा भेटघाट, भोज होस् वा विशेष समारोह, तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा।
8: 10 वर्षको विश्वास सँगै नेपाली आतिथ्यको आफ्नै पहिचान
10: होटल पौवा नेपालगञ्ज। आउनुहोस्, आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्।
8: सम्पर्क नम्बर 081535527, 98572577। सम्पर्क नम्बर 081535527, 98572577।
9: के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
8: त्यसो भए अब टाढा जानु पर्दैन। तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
9: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
8: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि।
9: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
8: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
10: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
8: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 98025536601 र 98025536602।
8: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
11: तपाईलाई आफ्नो घरलाई सुन्दर, आकर्षक र आरामदायी बनाउने चाहना छ?
12: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
11: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
12: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस्। मनपर्ने डिजाइन र रङ, उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
11: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ? तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
12: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज। थप जानकारीका लागि सम्पर्क नम्बर 98581249, 98025211249। अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता, आरामको नयाँ अनुभूति।
13: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? पानी आपूर्ति, कृषि वा अन्य निर्माणका लागि गुणस्तरीय र टिकाउ पाइप खोज्दै हुनुहुन्छ?
11: त्यसो भए रोज्नुहोस् स्टार पोली पाइप। स्टार पोली पाइप इन्डस्ट्रिजले यस क्षेत्रमा मात्रै नभई नेपाल अधिराज्यभरि आफ्नो सेवा प्रदान गर्दै आएको छ।
13: सिपिभीसी, पिभीसी, एचडिपिई, बोरवेल पाइप, ड्रेनेज पाइप तथा गार्डन पाइप लगायतका विभिन्न पाइपिङ समाधानका लागि सम्झने पर्ने नाम हो स्टार पोली पाइप।
11: गुणस्तरीय कच्चा पदार्थ, आधुनिक उत्पादन प्रविधि र गुणस्तर परीक्षणलाई प्राथमिकता दिँदै स्टार पोली पाइपले करायसीदेखि कृषि, व्यावसायिक तथा विभिन्न पूर्वाधारका आवश्यकताका लागि पाइप उत्पादन गर्दै आएको छ।
13: गुणस्तरमा विश्वास, उत्पादनमा निरन्तरता र सेवामा प्रतिबद्धता, स्टार पोली पाइप।
11: स्टार पोली पाइप इन्डस्ट्रिज प्राली, नेपालगञ्ज 18 बाँके। सम्पर्क नम्बर 98583039 र 98 85 81 129 स्टार पोली पाइप गुणस्तरमा विश्वास निर्माणमा भरोसा।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
0: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
2: बर्जर पेन्स।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: के छ साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल, तिम्रो जीवन त खुसी छ नि।
8: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी, प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
7: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति।
8: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली बर जियौ
1: कॉफी रेडी
2: वाओ थैंक यू यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ
1: आई लव द सेन्ट
2: आई लव इट टू हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ
3: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: ರಂಗಾವ್ ರೈಡೇಸ್ ಮೇರು ಎವರೆಸ್ಟ್.
1: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ.
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला.
1: उपलब्ध सेवाहरू
2: इसिजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ.
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म.
2: सम्पर्क नम्बर 081536667, 98215, 97532. ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज.

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिक चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिक चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ आजै रोजौ है
1: मन पर्यो त पर्यो पर्यो
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
1: सिङ्गापुर होलसेल सेतु बेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु बिक चोक फोन 97 0695 92 45 98 28 36 50 65 सिङ्गापुर होलसेल मल
3: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ अब सबै सेवा एकै ठाउँमा
4: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू हार्ट जोड्नी नसा बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श उपचार र शल्यक्रिया साथै अन्य सेवाहरू न्युरो सर्जरी प्लास्टिक सर्जरी जनरल सर्जरी प्रसूति तथा महिला रोगको उपचार नाक कान घाँटी तथा बाल रोग फिजियोथेरापी प्रयोगशाला र एक्सरे 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा
3: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज
5: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट

0: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
1: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
0: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
1: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
5: नमस्ते दाई।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
9: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
9: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
9: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
8: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
10: यो कृष्णसार एफएम
11: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
12: मिराज, तिम्रो बाबा आउनु हुँदैन?

0: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
1: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्रणाली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081538055 र 98582894।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ, फोन नम्बर 98614169।
5: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
6: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
5: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
6: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
5: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
6: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
5: सम्पर्क नम्बर 98480206697, 98582376997 र 98014-86697।
6: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: Coil upon ya. Extreme energy drink.
1: होइन, के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि?
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाउँ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP भारत, लखनऊ। सम्पर्क नम्बर भारतीय नम्बर +91 843 49 37 00, नेपाली नम्बर +977 970 14 499 00।
3: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
1: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
3: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98582168।
1: श्री नेपाल ज्वेलर्स नेपालको सुर्खेत रोडको एकमात्र सुनचाँदी पसल, गहनामा सुन्दरता, मायामा आत्मीयता। आजै सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित माँ जानकी अस्पताल प्राली,
1: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सम्बन्धी उपचार,
3: बाल बालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 mm सादा एक्सरे सेवा, एम्बुलेन्स सेवा र 24 घण्टा आकस्मिक सेवा उपलब्ध छ।
1: मा जानकी अस्पतालमा दूरबीन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सेवा पनि उपलब्ध छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव MBBS भारत, MS पाकिस्तान, FICA शल्यक्रिया सम्बन्धी परामर्श तथा उपचार सेवा लिन।
3: त्यसैले स्वास्थ्य सम्बन्धी समस्या हुँदा समयमै सम्पर्क गर्नुहोस्। मा जानकी अस्पताल प्रणाली, ठेगाना नेपालगञ्ज 9 बाँके विद्युत कार्यालय नजिक, सम्पर्क नम्बर 081 534 628, 98582 27 123। माँ जानकी अस्पताल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: यो कृष्ण सार FM
4: 94 MHz, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 9840 26435।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्स
2: साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
3: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
2: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
3: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
4: नेपालगञ्ज सेतु बिक चोक नामै काफी क्या दामी
5: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
6: आजै रोजौ है
4: मन पर्यो त पर्यो पर्यो
7: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
4: सिङ्गापुर होलसेल सेतु बिक चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु बिक चोक फोन 97-0-695-92-45 98-28-36-50-65 सिङ्गापुर होलसेल मल

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 9 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बुढी गण्डकीमा आएको बाढीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाडी बन्द गरेर सडक बनाइँदै दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बडा दशैं सुरु, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाडौँका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिन्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लिग 2 नेपालले आज क्यानाडासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। बुढी गण्डकी नदीमा आज बिहान 81 बाढी आएको छ। गोरखाको चुम्नुम्री गाउँपालिका छ लोकपा र चुम्लिङ बीचमा पहिरो खसेर थुनिएपछि बुढी गण्डकीमा 81 लेदोसहितको ठूलो बाढी आएको हो। चुम्नुम्रीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोसीको झल्को दिने गरी बाढी आएको बताएका छन्। एका बिहानै ठूलो आवाजसहित बाढी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घरबाट निस्केर अग्लो ठाउँमा बसेका छन्। बुढी गण्डकी नदी मिसिने धादिङको बेनीघाटसम्म नै नदी किनारमा नजान र उच्च ठाउँमा सुरक्षित बस्न प्रहरीको आग्रह छ। बुढी गण्डकी नदी आरूघाटमा बाढीले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा त्रिशुली दोभानसम्म नदी छेउछाउ नजान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बाढीले नदीतटीय क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। बिहानको बाढीले चुम्नुम्रीको पैयुँ र बगर गाउँका 35 घर बगाएको छ। दोभान, घट्टे खोला, जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुम्नुम्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनु भएको छ। चुम्नुम्री गाउँपालिका 3 बजारमा बाढीबाट धेरै क्षति भएको छ। बाढीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोड्ने मोटरेबल पुल बगाएको छ। चुम्नुम्री गाउँपालिका 3 सिर्दिवास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका 5 माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका 5 माछी खोलाको तल्लो बस्तीमा बाढी पस्दा 5-7 घर र 5-7 टहरामा बाढी पसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार धार्चे गाउँपालिका 3 सल्लेरीका 20-22 घर जोखिममा छन्। बुढी गण्डकीको बाढीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकप्टर परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइसकेको र नदी किनारका बासिन्दालाई सतर्क रहन अनि सुरक्षित ठाउँमा जान आग्रह समेत गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकादेखि बन्द रहेको सडक आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सडक भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। सडकमा दुवैतर्फ रोकिएका गाडीले बिहानसम्म पार गराएपछि अहिले फेरि गाडी रोकेर सडक स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सडक आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। त्रिशुली नदीको कटानका कारण सडक भाँसिएकोले अस्ति बेलुकादेखि सडक पूर्ण रूपमा बन्द भएको हो। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार, बिहिबार र शुक्रबार देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षाबाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका 1-2 ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी बागमती र कर्णाली प्रदेशको हिमाली र पहाडी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपा ललितपुरमा उपसभापति र महामन्त्रीको मतगणना भइरहेको हो। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिइरहनु भएको छ। त्यसै गरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुलामा प्रदीप पौडेल र अमरसिंह पुन मगर तथा महामन्त्री महिलामा डिला सङ्ग्रौला पन्तले अग्रता लिइरहनु भएको छ। सभापतिमा भने गगन कुमार थापा यसअघि नै निर्वाचित भइसक्नु भएको छ। यस वर्षको बडा दशैं आजदेखि सुरु भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धुमधामका साथ दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिशास्त्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घटस्थापनाको शुभ साहित रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादको रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 9:00 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: ओहो, दशैं तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
7: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
6: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
7: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
6: दशैं तिहार झिलिली अफर, थाइल्यान्ड अफर देखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
7: ए साच्चै, अनि अझ विशेष के छ?
8: दशैं तिहार झिलिली अफर, सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
6: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
7: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
6: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
7: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97051 48 70।
5: एकाका विभिन्न 6 ठाउँबाट साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिन्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ। सङ्घका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग, पेप्सीकोलाको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले जुनसुकै सिलिन्डर साट्न पाउने भएका हुन्। उपभोक्ताको जुनसुकै सिलिन्डर भए पनि बालाजुबाट नेपाल सहित एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री ग्यास, सिफलबाट एभरेस्ट र सुगम, कलङ्कीबाट साईबाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउनेछन्। तोकिएका यी ठाउँबाट फरक कम्पनीको सिलिन्डर सार्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने सङ्घले जनाएको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा बिहान 9:30 बेलुका 4 बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ। बजारमा अहिले 58 ग्यास उद्योगका सिलिन्डर छन्। उपभोक्ताले ग्यास सार्दा आफ्नो पहिचान खोल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि सङ्घले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएसीएले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बङ्गलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ, तर उसले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4th पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। पछिल्लो आक्रमणबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मानवीय सहित भौतिक संरचनामा पनि क्षति पुगेको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग 2 श्रृङ्खलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समयअनुसार बिहान 12:15 सुरु हुँदैछ। नेपालले श्रृङ्खलामा क्यानाडा र ओमानसँग गरी समान 2-2 खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजय जित निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लिग 2 अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष 4 पर्ने सम्भावना भने सकिएको थियो। योसँगै नेपालले अब प्लेअफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लिग 2 अङ्क तालिकामा ओमानको 29 खेलबाट 33 अङ्क छ, नेपालको 32 खेलबाट 24 अङ्क मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अङ्क पुग्न सक्छ। नेपाल अहिले 7 स्थानमा छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बुढी गण्डकीमा आएको बाढीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाडी बन्द गरेर सडक बनाइदिए, दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बडा दशैं सुरु, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाडौँका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिन्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जनाभन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लिग 2 मा नेपालले आज क्यानाडासँग खेल्दै

0: Koyle Paniya. Extreme Energy Drink.
1: बीर डेंटल
2: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंस।
6: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
7: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
6: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
8: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
6: विजयादशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
8: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।
9: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
10: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
9: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
10: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
9: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने

0: 9118442021 र +9199992211 त्यसै गरी नेपाली नम्बर 9769249329 माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
9: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
8: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
9: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
10: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारकाँदो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक टू ह्विलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट। यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98 0 85 49 451।

0: Ko e leponi ja? Extreme Energy Drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
3: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
4: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
3: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
4: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
3: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफरदेखि आकर्षक उपहारसम्म, सोफा किन्दा हात खाली नजाने।
4: ए साँच्चै, अनि अझ विशेष के छ?

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्ष सम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: रंग बहार
3: बर्जर संगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर,
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्स।
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
1: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
0: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
1: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 037।

0: toilet pony, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9861414199।
4: मन पर्यो त पर्यो, पर्यो
5: जब से तुमको देखा है।
6: सिंगापुर होलसेल,
7: नेपालगंज सेतु विकास चोक,
4: सिंगापुर होलसेल,
7: नेपालगंज सेतु विकास चोक, नामै काफी, क्या दामी।
4: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजो है,
7: मन पर्यो त पर्यो, पर्यो
6: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
7: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक, फोन 9705692945, 9828365065। सिङ्गापुर होलसेल मल।
8: रंग बहार, रंग बहार।
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
8: बर्जर पेन्स।
10: यो कृष्णसार एफएम
11: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
12: मिराज, तिम्रो दादा आउनु हुँदैन।

0: toilet bunny, yeah.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
4: त्यसो भए अब टाढा जानु पर्दैन. तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन.
3: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा.
4: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि.
3: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ.
4: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान.
5: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई.
4: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज.
3: सम्पर्क फोन नम्बर 98025-35601 र 98025-35602.
4: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक.
6: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
7: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि.
6: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
7: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ.
8: बिएस सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज. हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मर्मत गरिन्छ. साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ. सम्पर्क नम्बर 98481-28-318, 98-224-1572 र 98-224-52-478.
9: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ.
10: यामाहा ब्लु फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ. यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्. आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्. उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्. यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्. यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्. त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्. यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्. तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्. अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा. हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ. यामाहा चंगा छे, जितको नयाँ अपग्रेड. यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्. यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ. त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्. हाइटेक 2-व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्. अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090-38-739 र 97090-45-98-921. यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा.

0: दुखेर हैरान भइराछ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244, 98580-81244।

0: रंगा उदय देश मेरो एवरेस्ट
1: नेपालगञ्जमा आरामदायी बसाई स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ
2: हो त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज
1: आरामदायी कोठा स्वादिष्ट परिकार पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा
2: बसाई होस् वा भेटघाट भोज होस् वा विशेष समारोह तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा
1: दस वर्षको विश्वाससँगै नेपाली आतिथ्यको आफ्नै पहिचान
3: होटल पौवा नेपालगञ्ज आउनुहोस् आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्
1: सम्पर्क नम्बर 081-535-527 98-572-527 सम्पर्क नम्बर 081-535-527 98-572-527
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते। धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: मन पर्यो त पर्यो, पर्यो
9: जब से तुमको देखा है।
10: सिंगापुर होलसेल,
11: नेपालगञ्ज सेतु बिकट चोक,
8: सिंगापुर होलसेल,
11: नेपालगञ्ज सेतु बिकट चोक, नामै काफी, क्या दामी।
7: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
8: आजै रोजौ है।
11: मन पर्यो त पर्यो, पर्यो
10: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
11: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
12: रंग बहार, रंग बहार।
13: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
12: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
13: साथै 65-inch स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
12: बर्जर पेन्स।
7: तपाईलाई आफ्नो घरलाई सुन्दर, आकर्षक र आरामदायी बनाउने चाहना छ?
14: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
7: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
14: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस्। मनपर्ने डिजाइन र रङ, उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
7: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ, तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
14: आजै आउनुहोस् सुर्खेत रोड, नेपालगञ्ज। थप जानकारी का लागि सम्पर्क नम्बर 9858212450 9805121249। अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता आरामको नयाँ अनुभूति।

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
2: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
3: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
2: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
3: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
2: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
3: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि

0: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित मा जानकी अस्पताल प्राली,
1: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सम्बन्धी उपचार,
0: बाल बालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 mm सादा एक्सरे सेवा, एम्बुलेन्स सेवा र 24 घन्टा आकस्मिक सेवा उपलब्ध छ।
1: मा जानकी अस्पतालमा दूरबीन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सेवा पनि उपलब्ध छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव MBBS भारत MS पाकिस्तान FICA शल्यक्रिया सम्बन्धी परामर्श तथा उपचार सेवा लिन,
0: त्यसैले स्वास्थ्य सम्बन्धी समस्या हुँदा समयमै सम्पर्क गर्नुहोस्। मा जानकी अस्पताल प्रणाली, ठेगाना नेपालगञ्ज 9 बाँके विद्युत कार्यालय नजिक, सम्पर्क नम्बर 081534628, 98527123। मा जानकी अस्पताल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। अब सुनचाँदीका गहना किन्न टाढा जानु पर्दैन, नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुनचाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
1: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुनचाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुनचाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
0: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98587168।
1: श्री नेपाल ज्वेलर्स नेपालगञ्ज सुर्खेत रोडको एकमात्र सुनचाँदी पसल, गहनामा सुन्दरता, मायामा आत्मीयता, आजै सम्पर्क गर्नुहोस्।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
2: सम्पर्क नम्बर 081535717।

0: हाम्रो रंगाउँदै देश मेरो एभरेस्ट
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
4: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
1: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
0: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
1: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
2: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क शर्त र नियमहरू लागू हुनेछन् थप जानकारीका लागि www.subisu.net.np

0: sip on ya.
1: Extreme energy drink.
2: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090 38 739 र 97090 45 98 921। यामाहा ब्लू फेस नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम कारकाँदो नेपालगञ्जमा।
3: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
4: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
5: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: बेत्रावतीमा बिजुली चढान गाडी वार पार हुन थाले धादिङको गलौदीमा बन्द सडक दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी आजदेखि बडा दशैं सुरु घर घरमा घटस्थापना गरिँदै दशैंका लागि मध्यम तथा लामो दूरीका गाडीको रुट परमिट खुला साउदी अरबको रियाद विमानस्थलमा भएको आक्रमणमा 12 जनाको ज्यान गयो 300 जना भन्दा धेरै घाइते र विश्वकप क्रिकेट लिग टूमा नेपाल र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा नेपाल खबरमा अब पूरा खबर बुढी गण्डकीको बाढीले 6 पुल बगाएको छ भने अहिलेसम्म 10 जनाको अवस्था थाहा हुन सकेको छैन उनीहरू सम्पर्कविहीन छन् बाढीले 2 मोटरेबल र 4 झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ त्यस्तै बाढीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेलीब्रिज पनि बगाएको छ त्यसै गरी माछी खोला र केरौजा जोड्ने झोलुङ्गे पुल चुमनुम्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दीवासको घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेका छन् बाढीले चुमनुम्री गाउँपालिका 3 पैयौँ र बगरका झण्डै 35 घर बगाउनुका साथै जगत सल्लेरी दोभान र घट्टे खोला गाउँमा पनि क्षति पुगेको छ बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढीपछि गोरखाको आरूघाट बजार खाली गराइएको छ माथिल्लो क्षेत्रबाट लेदो र गेग्रान सहितको ठूलो बाढी आएसँगै जोखिम बढेपछि प्रशासनले आरूघाट बजारका बस्ती खाली गराएको हो त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ आज बिहान गोरखाको चुमनुम्री गाउँपालिका 6 लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बुढी गण्डकी थुनिएपछि लेदोसहित बाढी आएको हो यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बुढी गण्डकी बाढी प्रभावित क्षेत्रबाट 6 अहिलेसम्म हवाई उद्धार भएको र प्रभावित क्षेत्रमा उद्धार राहत तथा सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको जानकारी दिनुभएको छ चुमनुम्री गाउँपालिकाको लोकपा र चुम्लिङ क्षेत्रमा पहिरो खसेर थुनिएको बुढी गण्डकी नदी 81 लेदोसहित बगेपछि ठूलो भौतिक क्षति भएको छ आज बिहान आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा टोली उद्धार कार्यमा खटिएका छन् सिंहदरबारमा अघि बिहान भएको विपद प्राधिकरणको पत्रकार सम्मेलनमा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टर मार्फत हवाई निरीक्षण भइरहेको र उद्धारका लागि नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभयो समयमै पूर्व सूचना प्राप्त भएकोले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्कालै खाली गराउन सकिएको र तल्लो क्षेत्रमा मानवीय क्षति नभएको उहाँले बताउनु भएको छ अरू विवरण भने सङ्कलनको काम भइरहेको छ बाढीको प्रभावलाई कम गर्न र मानवीय सम्भावित क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह बस्ती खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन् बाढीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बुढी गण्डकी त्रिशुली र नारायणी नदी आसपासका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार नदी थुनिएर आकस्मिक रूपमा फुट्ने प्रक्रिया हुँदा बाढी विभिन्न चरणमा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ उपग्रहबाट प्राप्त प्रारम्भिक तस्विरमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ जोखिमको आकलन अनुसार बेनीघाटसम्म अति उच्च जोखिम मुगलिनसम्म उच्च जोखिम र मुगलिनभन्दा तल चितवनसम्म मध्यम जोखिम रहेको छ देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने भएकोले चितवन र नवलपरासी पूर्वको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीब्रिज जडानको काम सकिएको छ गएको भदौ 10 आएको भोटेकोसीको बाढीले बगाएको बेत्रावती पुलको विकल्पमा नयाँ मोडुलर एकरूप ब्रिज अर्थात् बेलीब्रिज निर्माण सम्पन्न भएको हो पुल निर्माणसँगै आजदेखि यो खण्डमा औपचारिक रूपमा गाडी वारपार हुन थालेका नेपाली सेनाले जनाएको छ भोटेकोसी बाढीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सडक सम्पर्क टुटेको थियो बेलीब्रिज सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज हुनेछ यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गोजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सडक आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ सडक भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम गैराति सकिएको छ सडकमा दुवैतर्फ रोकिएका गाडीले बिहानसम्म पार भएपछि अहिले फेरि गाडी रोकेर सडक स्तरोन्नतिको काम भइरहेको गोजुरी प्रहरीले जनाएको छ प्रहरीका अनुसार सडक आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ यस वर्षको बडा दशैं आजदेखि सुरु भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धुमधामका साथ दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान 11:47 घटस्थापनाको शुभ साइत रहेको यसअघि जानकारी गराएको थियो। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाडीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रुट पर्मिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रुट पर्मिट खुला गर्ने निर्णय अनुसार आजदेखि रुट पर्मिट खुला भएको हो। यसअनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। त्यस्तै काठमाडौँ उपत्यकाका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै सिलिन्डर साट्न पाउने भने पनि सहजै नपाएको केही उपभोक्ताको गुनासो, घटस्थापनाको दिन आज सुन चाँदीको भाव बढ्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
5: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
6: सोफा किन्न कहाँ जाने? राम्रो ठाउँ बताइदिनु नि।
5: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
6: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
5: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफरदेखि आकर्षक उपहारसम्म, सोफा किन्दा हात खाली नजाने।
6: ए साँच्चै, अनि अझ विशेष के छ?

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 सोफा किन्नुहोस्, 35,000 फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 सम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97 0511 48 70।

आएको कलङ्कीको साई बाबा र श्रीकृष्ण ग्यासको गोदाम पुगेका केही उपभोक्ताले गुनासो गरेका छन्। आजदेखि आउँदो शनिबार फुलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीको ग्यास सिलिन्डर काठमाडौँ उपत्यकाका विभिन्न 6 ठाउँमा साट्न पाउने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिन्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ। तर अहिले लाइनमा पुगेका उपभोक्ताले भने जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न नपाएको गुनासो गरेका हुन्। बालाजु, पेप्सिकोला, सुकेदारा, सिफल, कलङ्की तथा ललितपुरको हरिसिद्धि गरी 6 केन्द्र तोकिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढेको छ। घटस्थापनाको दिन आज सुन तोलामा 800 रुपियाँले बढ्यो। भाव बढेर सुन तोलाको 2,96,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,95,700 रुपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 35 रुपियाँले बढेर आज तोलाको 4,440 रुपियाँ पुगेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरणले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको छ र 300 जनाभन्दा धेरै घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बङ्गलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। यो आक्रमणमा हुथी विद्रोही समूह को संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ। तर उसले यो आक्रमणको अहिलेसम्म जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4थो पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत अहिले नेपाल र क्यानाडाले खेलिरहेका छन्। ओमान क्रिकेट एकाडेमी टर्फ 1 टस हारेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 13 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 40 रन बनाएको छ। रोहित पौडेल 17 र अर्जुन कुमार अहिले खेलिरहेका छन्। तालिकाको शीर्ष 4 पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एक दिवसीय मान्यता जोगाउने मुख्य चुनौती छ। यो श्रृङ्खलाको अस्ति भएको खेलमा घरेलु टोली ओमानले क्यानाडालाई हराएसँगै नेपालको शीर्ष 4 पुग्ने सम्भावना सकिएको हो। नेपालले बाँकी रहेका 4 खेलमध्ये कम्तीमा 3 खेल भने जित्नुपर्नेछ एक दिवसीय मान्यता जोगाउनका लागि। लिग 2 अङ्क तालिकामा नेपाल 32 खेलबाट 24 अङ्क जोड्दै 7 स्थानमा छ। क्यानाडा 33 खेलबाट 25 अङ्कसहित 6 स्थानमा छ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बुढी गण्डकीको बाढीले 6 पुल बगायो। 10 सम्पर्कविहीन प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन। 6 सकुशल उद्धार। नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज जडान, गाडी वारपार हुन थाले। धादिङको गलौदीमा बन्द सडक दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। आजदेखि बडा दशैं सुरु। घर घरमा घटस्थापना गरिँदै दशैंका लागि मध्यम तथा लामो दूरीका गाडीको रुट पर्मिट खुला। साउदी अरबको रियाद विमानस्थलमा भएको आक्रमणमा 12 जनाको ज्यान गयो। 300 जनाभन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लिग 2 नेपाल र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जसिन तेज।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 9842863389।

0: Sip on ya.
1: Extreme energy drink.
2: Beer Dental.
3: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: होइन, के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि?
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाउँ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP, भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 49 37 00, नेपाली नम्बर +977 970 1449900।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिका चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिका चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
5: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
4: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबिबिएस, एमएस, एमसिएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
5: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
4: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
5: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घन्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
4: ठेगाना अस्पताल रोड, भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 8442021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692493219। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।
6: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू, साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2 व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97005498921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्स
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ हाम्रा थप सेवाहरू एक्सरे इन्डोस्कोपी प्रयोगशाला अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 98580304 र 98481380

0: drip on ya.
1: Extreme energy drink.
2: तपाईलाई आफ्नो घरलाई सुन्दर आकर्षक र आरामदायी बनाउने चाहना छ।
3: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
2: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
3: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस्। मनपर्ने डिजाइन र रङ, उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
2: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ? तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
3: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज। थप जानकारीका लागि सम्पर्क नम्बर 9858212450, 9805212450। अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता, आरामको नयाँ अनुभूति।

यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफर

0: आधारमा हजुर बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे जितको नयाँ अपग्रेड यामाहाको खरिदमा 10 लाख रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ, त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारकाँदो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
1: रंग बहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स।
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: Jonta Kebo, 5 दशक देखि
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोच्छन्, खुशीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: California. Extreme energy drink.
1: नमस्ते दाई.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
1: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा,
4: अत्याधुनिक AI प्रविधि।

0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
1: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया बैङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: Back to back.
3: In this song on
2: Stay tuned.

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली बराजियो।
1: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
1: उपलब्ध सेवाहरू
2: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
2: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: बीर डेंटल
3: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने दाँत भर्ने दाँत निकाल्ने दुखेको दाँतको जराको उपचार खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने गिजाको रोग जस्तै गिजा सुन्निने रगत आउने पिप बग्ने मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार पहेँलो खैरो दाँत सानो र ठुलो दाँत छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने
3: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ
4: फोन नम्बर 081-532-375 नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
3: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
5: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081-531-366 र 98-085-49-451

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 सोफा किन्नुहोस्, 35,000 फ्रिज स्क्रेच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 सम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: हमका बिहा के खातिर सोफा दराज, डाइनिंग जस सामान और ऑफिस के खातिर सामान खरीदे रहा, कहाँ जाए तो ठीक रही, तनी बताई दियो हमका।
3: सुना जाए आपका, हम बताई थे आप नेपालगंज में यहाँ अपने घर के खातिर, ऑफिस या तो दुकान के खातिर गुणस्तरीय फर्नीचर खरीदे चाह जाते है तो अर्बन फर्नीचर एंड फर्निशिंग हब प्राली में यहाँ जावा जाए। हुआ पर यहाँ ऑर्डर के अनुसार बेड, सोफा, डाइनिंग टेबल, ऑफिस टेबल, ड्रेसिंग टेबल, दराज, जस तमामन मेर के फर्नीचर के सामान मिलत है। उके साथन टिकाऊ सामान, आकर्षक डिजाइन और उत्कृष्ट फिनिशिंग के साथन बनावा भी जाते है।
2: किफायती मूल और मैत्रीपूर्ण सेवा के साथन आपकी आवश्यकता के हिसाब से फर्नीचर तैयार किया जाता है।
3: एक दफे सेवा करे मौका दीन जाए। संपर्क के खातिर सुरखेत रोड नेपालगंज बांके, संपर्क नंबर 9844885375 और 9808254037।
2: नेपालगञ्जमा आरामदायी बसाई, स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ?
4: हो, त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज।
2: आरामदायी कोठा, स्वादिष्ट परिकार, पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण, कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा।
4: बसाई होस् वा भेटघाट, भोज होस् वा विशेष समारोह, तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा।
2: 10 विश्वास सँगै नेपाली आतिथ्यको आफ्नै पहिचान
5: होटल पौवा नेपालगञ्ज। आउनुहोस्, आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्।
2: सम्पर्क नम्बर 081-535-527, 98-572-527। सम्पर्क नम्बर 081-535-527, 98-572-527।
6: के तपाईलाई आफ्नो घरलाई सुन्दर, आकर्षक र आरामदायी बनाउने चाहना छ?
7: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
6: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
7: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस्। मनपर्ने डिजाइन र रङ, उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
6: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ, तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
7: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज। थप जानकारीका लागि सम्पर्क नम्बर 9858-21-249, 9850-21-249। अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता, आरामको नयाँ अनुभूति।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? पानी आपूर्ति, कृषि वा अन्य निर्माणका लागि गुणस्तरीय र टिकाउ पाइप खोज्दै हुनुहुन्छ?
6: त्यसो भए रोज्नुहोस् स्टार पोली पाइप। स्टार पोली पाइप इन्डस्ट्रिजले यस क्षेत्रमा मात्रै नभई नेपाल अधिराज्यभरि आफ्नो सेवा प्रदान गर्दै आएको छ।
8: सिपिभीसी, पिभीसी, एचडिपिई, बोरवेल पाइप, ड्रेनेज पाइप तथा गार्डन पाइप लगायतका विभिन्न पाइपिङ समाधानका लागि सम्झने पर्ने नाम हो स्टार पोली पाइप।
6: गुणस्तरीय कच्चा पदार्थ, आधुनिक उत्पादन प्रविधि र गुणस्तर परीक्षणलाई प्राथमिकता दिँदै गुणस्तरीय कच्चा पदार्थ आधुनिक उत्पादन प्रविधि र गुणस्तर परीक्षणलाई प्राथमिकता दिँदै स्टार पोली पाइपले करायसीदेखि कृषि व्यावसायिक तथा विभिन्न पूर्वाधारका आवश्यकताका लागि पाइप उत्पादन गर्दै आएको छ।
7: गुणस्तरमा विश्वास, उत्पादनमा निरन्तरता र सेवामा प्रतिबद्धता, स्टार पोली पाइप।
6: स्टार पोली पाइप इंडस्ट्रीज प्राली नेपालगंज 18 बाके संपर्क नंबर 98583039 र 98581129। स्टार पोली पाइप गुणस्तरमा विश्वास, निर्माणमा भरोसा।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश नाटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-800।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिक चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिक चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजो है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
4: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा।
5: हो,
4: दोस्रो 3D पोर्ट्रेट कफीको मजा।
5: हो,

0: साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
1: आउनुहोस् नोभा फोर्टेट क्याफे एन्ड रेस्टुरेन्ट। स्थान कारकादो नेपालगञ्ज भाटबुटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा।
0: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्।
1: सम्पर्क फोन नम्बर 97692 45003 र 98581 0062। यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ।
2: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081531337।
4: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखादो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारकाँदो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045898921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम कारकाँदो नेपालगञ्जमा।

0: రంగా ఉదయ్ దేశ్, మీరు ఎవరెస్ట్.
1: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि.
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ.
1: अपरेसनको डरले उपचार नै नगर्ने, अब त्यस्तो चिन्ता लिनु पर्दैन. तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन ल, सुन्नुहोस्. यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ. यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ. साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ.
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला.
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो. हजुर, समस्याको कुरा गर्न नहिचकिचाउ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ. कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि. यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ. विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP भारत, लखनऊ. सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 49 37 00 9, नेपाली नम्बर +977 970 1449 900.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बुढी गण्डकी बाढीमा फँसेका 47 जनाको उद्धार। पहिरोले नदी थुनिएर फुट्दा बाढी आएको प्रारम्भिक अनुमान। वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन। दशैं सुरु भएसँगै घर फर्किनेको चहल पहल बढ्यो। नियमित सडक सञ्चालन नहुँदा यात्रु समस्यामा। धादिङको गल्लौदीमा अवरुद्ध सडक खुलाउने प्रयास चल्दै। काङ्ग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै। अमरसिंहलाई पछि पार्दै उदय शमशेर 783 मतसहित दोस्रो। भारतमा कक्रोच आन्दोलनका संस्थापक सहित 3 नेता रिहा। आन्दोलनलाई निरन्तरता दिने सिजेबी र विपक्षी नेता गान्धीको भनाई। र आइसिसी क्रिकेट लिग टूमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म 47 जनाको उद्धार भएको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चलिरहेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार उद्धार कार्यका लागि नेपाली सेनाका 4 वटा हेलिकप्टर सहित 386 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढीका कारण गोर्खाको चुमनुमरी गाउँपालिका 3 न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। यसै गरी धार्चे गाउँपालिका 5 माझीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धार्चे गाउँपालिका 3 सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका 7-8 घर बगाएको प्राधिकरणले जनाएको छ। बाढीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोर्खा र धादिक जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग समेत बगाएको छ। यस्तै माछेखोलाको तल्लो बस्तीमा बाढी पस्दा 20 भन्दा बढी घर जोखिममा परेका छन्। बाढीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राविधिक र सडक विभागको टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बताउनुभयो। यसैबीच बाढी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा बुढी गण्डकीमा बाढी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत रूपमा प्राविधिक विश्लेषण भइरहेको छ र क्षतिको विवरण पनि आउन बाँकी छ। बाढीको जोखिम बढेपछि गोर्खाको आरूघाट बजार समेत खाली गराइएको छ। बुढी गण्डकी नदीमा आएको बाढीका कारण उत्तरी गोर्खाको जगत गाउँसँगको नाका समेत बन्द भएको छ। दशैं औपचारिक रूपमा सुरु भएसँगै देशका विभिन्न सहरबाट घर फर्कनेहरूको चहल पहल बढेको छ। काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको सङ्ख्या पनि बढ्दै गएको छ। बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्किने यात्रुका गतिविधि बढेको हो। तर विभिन्न राजमार्गहरूमा देखिएका क्षति, सडक अवरोध र वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीका चापले यस वर्षको दशैं यात्रा असहज बनाएको छ। धादिङको गलौदीमा अवरुद्ध पृथ्वी राजमार्गमा सडक मर्मत गरी गाडी चलाउने प्रयास भइरहेको र आज बेलुकीसम्म सडक सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। केही यात्रु बाटोमै अलपत्र परेका छन् भने केही वैकल्पिक मार्ग प्रयोग गरी घर फर्किरहेका छन्। पृथ्वी राजमार्गमा समस्या आएपछि कान्ति लोकपथ र त्रिभुवन राजपथ जस्ता वैकल्पिक मार्गको प्रयोग बढेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाडीलाई देशभर यात्रु लिएर जान पाउने गरी रुट पर्मिट समेत खुला गरिएको छ। काङ्ग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले फराकिलो अग्रता कायमै राख्नुभएको छ। पछिल्लो मतपरिणाम अनुसार पौडेलले 1,370 मत प्राप्त गर्नुभएको छ। यस्तै महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदय शमशेर राणाले अमरसिंह पुनलाई पछि पार्नु भएको छ। पछिल्लो परिणाम अनुसार राणाले 783 मत प्राप्त गर्दा पुनले 687 मत पाउनु भएको छ। यस्तै अर्का प्रतिस्पर्धी सुनिल शर्माले 539 मत पाउनु भएको छ। महामन्त्री पदमा गुरुराज घिमिरे, शङ्कर तिवारी र डाक्टर सन्तोष उपाध्याय पनि प्रतिस्पर्धामा हुनुहुन्छ। महिला महामन्त्रीमा डाक्टर डिला सङ्ग्रौला पन्त 965, महालक्ष्मी उपाध्याय डिना 952, रिता खनाल 251 मत ल्याउनु भएको छ। यस्तै उपसभापति खुल्लामा डाक्टर चन्द्रकान्त भण्डारी 1,057 मतसहित पहिलो, मधु आचार्य 712 सहित दोस्रोमा हुनुहुन्छ। यस्तै सुरेन्द्रराज पाण्डे 680, गोविन्द भट्टराई 609 मत ल्याउनु भएको छ। उपसभापति समावेशी पदमा विनोद कुमार चौधरी 615 मतसहित पहिलो र जीवन परियार 578 मतसहित दोस्रोमा हुनुहुन्छ। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको महिला र खुलातर्फ र आदिवासी जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना पनि चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
4: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
3: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
4: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
3: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफर देखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
4: ए साँच्चै, अनि अझ विशेष के छ?

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 का फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: थप खबरहरू। बेनी जोमसम सडक सञ्चालनमा आएसँगै 173 वटा कन्टेनर गन्तव्यतर्फ गएका छन्। चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा, काठमाडौँ लगायत ठाउँका लागि हिँडेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसम अवरुद्ध सडक खुलेसँगै कोर्ला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका हुन्। म्याग्दी र मुस्ताङको सिमाना थासाङचार घाँसामा रहेको प्रहरी चौकीका अनुसार सडक खुलेको 2 दिनमा मात्रै 391 वटा गाडी मुस्ताङबाट बाहिरिएका छन्। आज मात्रै मुस्ताङबाट थप 50 भन्दा बढी बाहिरिएका प्रहरीले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता 3 दिनबाट बढाएर 7 दिनसम्म पुर्याउने प्रणाली विकास गरेको बताउनु भएको छ। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले जल तथा मौसम पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउनका साथै नदीको जलस्तर नियमित अनुगमन गर्ने प्रविधिलाई दिगो बनाउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले पछिल्ला बाढी पहिरोका घटनामा टिमुरे, बेत्रावती लगायतका क्षेत्रमा नदीको जलस्तर मापन गर्ने उपकरण बगेकाले जोखिमयुक्त ठाउँमा थप दिगो प्रविधि जडान गर्नुपर्ने बताउनुभयो। नेपालमा पछिल्लो 2 दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ। यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ। प्रतिवेदन अनुसार विभिन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीको भन्दा 4 गुणाभन्दा धेरै छ। माध्यमिक शिक्षा पुरा गर्ने बालिकामा बालविवाहको जोखिम कम देखिए पनि गरिबीका कारण धेरै किशोरीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ। बालविवाह अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन, बालिकाको शिक्षामा लगानी, विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढाउनु पर्ने सरकारवालाहरूले बताएका छन्। राष्ट्रसङ्घले यस वर्ष बालविवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढाउनु पर्ने सन्देश समेत दिएको छ। अब विदेशको खबर। भारतमा निर्वाचन आयोग विरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ककरोच आन्दोलनका संस्थापक अभिजित दीपके सहित 3 जना नेता आज रिहा भएका छन्। नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको 1 दिनपछि रिहा गरिएको हो। ककरोच जनता पार्टी सिजेपीकी मुख्य कानुनी सल्लाहकार रत्न सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दीपके सहित 3 जनालाई 1 वर्षसम्म शान्ति भङ्ग नगर्ने शर्तमा रिहा गरेको छ। दीपके र अन्य 2 नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओर्लने क्रममा नियन्त्रणमा लिएको थियो। सिजेपीका अनुसार शनिबार दिल्लीमा प्रस्तावित प्रदर्शन हुनुअघि नै हजारौँ प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। देशव्यापी मतदाता नामावली पूर्णावलोकनमा अनियमितता भएको आरोप लगाउँदै केही हप्तादेखि भारतमा विरोध चलिरहेको छ। प्रदर्शनकारीहरूले भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा आएका छन्। धरपकडका बावजुद सिजेपी र विपक्षी नेता राहुल गान्धीले आन्दोलनलाई भने निरन्तरता दिने बताउनु भएको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाएका छन्। रोहित 127 बलमा 101 रन बनाएर आउट भए। यस्तै गुलसन झाले 34 बलमा 48 रन बनाए। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिए। नेपालले यो श्रृङ्खलामा क्यानाडा र ओमानसँग समान 2-2 खेल खेल्नेछ। यो श्रृङ्खला नेपालका लागि 1 दिवसीय मान्यता जोगाउने अन्तिम अवसरको रूपमा रहेको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बुढी गण्डकी बाढीमा फँसेका 47 जनाको उद्धार, पहिरोले नदी थुनिएर फुट्दा बाढी आएको प्रारम्भिक अनुमान, वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन, दशैं सुरु भएसँगै घर फर्किनेको चहल पहल बढ्यो, नियमित सडक सञ्चालन नहुँदा यात्रु समस्यामा, धादिङको गलौदीमा अवरुद्ध सडक खुलाउने प्रयास चल्दै, काङ्ग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै, अमर सिंहलाई पछि पार्दै उदय शमशेर 783 मतसहित दोस्रो, भारतमा ककरोच आन्दोलनका संस्थापक सहित 3 नेता रिहा, आन्दोलनलाई निरन्तरता दिने सिजेपी र विपक्षी नेता गान्धीको भनाई, र आइसिसी क्रिकेट लिग टूमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली बरजियौ।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: Bunny, extreme energy drink.
1: Aiyah, kan dukhera hoiran bhairacha. Ke garne kahan jane hola?
2: Baini, kina chinta linuhuncha? Birnos kan swasthya samudayik sewa hudaahudai. हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580812244।
4: के छ साथी खबर? निकै खुशी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुशी छ नि।
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
4: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनाऊ।
6: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
7: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
6: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयू लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवमे मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
7: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
6: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।

0: हरुमा व्हाट्सएप बाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।
1: Back to back, back to back. In this song on, stay tuned.

0: sip on ya.
1: Extreme energy drink.
2: Yamaha Blue Fest. यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045898921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट। यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम कारकाँदो नेपालगञ्जमा।
3: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
5: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363899।

0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
0: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: In this song on Stay Tuned.
3: तुझे मेरे बारे में वो सब पता है जो मैंने कभी किसी को नहीं बताया। You know you've been my best buddy since forever, right?

0: नमस्ते दाइ।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: रंगा उदय देश मेरो एवरेस्ट रंग बहार
1: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: Junta Cable. 5 došek tihi.
1: होइन, के भयो आजभोलि तपाईलाई? निकै चिन्तित देखिनुहुन्छ नि।
2: के भन्नु खै, केही समयदेखि मलदरमा दुख्ने पुल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाऊ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 49 37 00 9, नेपाली नम्बर +97 797 01 4 4 9 9 0 0।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विगत चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विगत चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-0-90-38-739 र 97-0-45-98-921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
0: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
5: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 09, हलदारपुर बाँके। सम्पर्क नम्बर 09।

0: कर्मा व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा न्यू विश्वकर्मा कला सेन्टर नेपालगंज पांच बाके
1: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
2: नेपालगञ्जमा आरामदायी बसाई स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ
3: हो त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज।
2: आरामदायी कोठा, स्वादिष्ट परिकार, पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण, कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा।
3: बसाई होस् वा भेटघाट, भोज होस् वा विशेष समारोह, तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा।
2: 10 वर्षको विश्वास सँगै नेपाली आतिथ्यको आफ्नै पहिचान
4: होटल पौवा नेपालगञ्ज। आउनुहोस्, आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्।
2: सम्पर्क नम्बर 081535527, 98572577। सम्पर्क नम्बर 081535527, 98572577।
5: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु
6: यो कृष्ण सार FM
7: 94 MHz कृष्ण सार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: अया कान दुखेर हैरान भइरहेछ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580 81244
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
6: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451
7: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
8: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
7: हो र यो अस्पतालमा के सुविधा छन् नि
8: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू पिआइसियू आइसियू हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
8: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि
7: सम्पर्क नम्बर 081535717

0: Mania.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: हजुरबालाई लामो समयदेखि कानको समस्या छ। नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै BTE, CIC, RIC सेवा पनि पाइन्छ नि।
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
3: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
5: यो कृष्ण सार FM
6: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केबल पांच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
5: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534338।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: नेपालगञ्जमा आरामदायी बसाई स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ
4: हो त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज
3: आरामदायी कोठा स्वादिष्ट परिकार पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा
4: बसाई होस् वा भेटघाट भोज होस् वा विशेष समारोह तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा
3: 10 वर्षको विश्वास सँगै नेपाली आतिथ्यको आफ्नै पहिचान
5: होटल पौवा नेपालगञ्ज आउनुहोस् आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्
3: सम्पर्क नम्बर 081-535-527 98-572-527 सम्पर्क नम्बर 081-535-527 98-572-527
6: Coffee ready.
7: Wow, thank you. You sounds like achhi sugandhit banauchu. Mangaldeep scent 3-in-1 ka saath.
6: I love the scent.
7: I love it too. Hamile mon parcha bhane bhagwan lai pani mon parcha.
6: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
3: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा
4: हो अब तपाईँले आफ्नै फोटो प्रिन्ट भएको कफी पिउन सक्नुहुन्छ आफ्नो फोटो आफ्नै कफीमा
3: स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार
4: शान्त वातावरण उत्कृष्ट एम्बियन्स बर्थडे पार्टी होस् वा क्यान्डल लाइट डिनर हरेक स्पेसल मोमेन्टलाई अझ स्पेसल बनाउने पर्फेक्ट डेस्टिनेसन
3: त्यसैले साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
4: आउनुहोस् नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्ट स्थान कारकादो नेपालगञ्ज भाटबटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा
3: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्
4: सम्पर्क फोन नम्बर 97692-45003 र 98-580-81062 यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ
8: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
9: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
8: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
9: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
10: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ
11: उच्च रक्तचाप उच्च कोलेस्ट्रल सुगर मधुमेह मुटु दुख्ने हिँड्दा छाती भारी हुने सास फेर्न गाह्रो हुने खुट्टा सुनिने शरीर सुनिने चक्कर लाग्ने बेहोस हुने हर्ट एट्याक हर्ट ब्लक मुटुको बाथरोग मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला
10: उपलब्ध सेवाहरू
11: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ
10: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
11: सम्पर्क नम्बर 081-536-667, 98-215-97-532। ठेगाना गणेशमान चोक भेरी अस्पताल जाने बाटो नेपालगञ्ज।
12: यामाहा ब्लू फेस्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1 लाख रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10 लाख रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10 लाख रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2 व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लू फेस नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम काकाँदो नेपालगञ्जमा।
13: रंग बहार रंग बहार
14: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
13: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
13: बर्जर पेन्स

0: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित माँ जानकी अस्पताल प्रणाली,
1: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सम्बन्धी उपचार,
0: बाल बालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 एम प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 एमएम

0: ಕೊಡ್ತಾನೆ.
1: नमस्ते दाई.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
1: विदेशमा आटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: sip on ya.
1: Extreme energy drink.
2: Beer Dental.
3: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
4: फोन नम्बर 081 532 375।

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली बरजियौ।
1: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
2: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
1: हजुर, विवाह होस् वा चाडपर्व, शुभकार्य

0: होस् वा आफ्नो मनको रोजाइ गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98582168
1: श्री नेपाल ज्वेलर्स, नेपालगञ्ज सुर्खेत रोडको एकमात्र सुनचाँदी पसल। गहनामा सुन्दरता, मायामा आत्मीयता, आजै सम्पर्क गर्नुहोस्।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त
3: ओहो बाजे अब उता आएन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि
4: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान घाँटी रोग विशेषज्ञ सेवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा छाला तथा यौन रोग विशेषज्ञ सेवा दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा एकुपंक्चर तथा फिजियोथेरापी सेवा 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा एयर कन्डिसन इमर्जेन्सी वार्ड स्ट्यान्डर्ड वार्ड
5: हजुर कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389
0: कफी रेडी
6: वाउ थैंक यू यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ
0: I love it too.
6: Hamila mon parsa bani, bhagwan lai pani mon parsa.
0: Mangaldeep, scent 3-in-1. Perfume like fragrance.

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: के तपाईलाई आफ्नो घरलाई सुन्दर आकर्षक र आरामदायी बनाउने चाहना छ?
1: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
0: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
1: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस् मनपर्ने डिजाइन र रङ। उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
0: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ? तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
1: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज। थप जानकारीका लागि सम्पर्क नम्बर 9858212450, 9805121249। अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता, आरामको नयाँ अनुभूति।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यो त भाइ।
1: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
7: ओहो दाइ, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
6: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
7: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
8: बिएस सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2328, 98-224-1572 र 98-224-5278।
9: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
10: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? पानी आपूर्ति, कृषि वा अन्य निर्माणका लागि गुणस्तरीय र टिकाउ पाइप खोज्दै हुनुहुन्छ?
11: त्यसो भए रोज्नुहोस् स्टार पोली पाइप। स्टार पोली पाइप इन्डस्ट्रिजले यस क्षेत्रमा मात्रै नभई नेपाल अधिराज्यभरि आफ्नो सेवा प्रदान गर्दै आएको छ।
10: सिपिबिसी, पिबिसी, एचडिपिई, बोरवेल पाइप, ड्रेनेज पाइप तथा गार्डन पाइप लगायतका विभिन्न पाइपिङ समाधानका लागि सम्झने पर्ने नाम हो स्टार पोली पाइप।
11: गुणस्तरीय कच्चा पदार्थ, आधुनिक उत्पादन प्रविधि र गुणस्तर परीक्षणलाई प्राथमिकता दिँदै स्टार पोली पाइपले करायसीदेखि कृषि, व्यावसायिक तथा विभिन्न पूर्वाधारका आवश्यकताका लागि पाइप उत्पादन गर्दै आएको छ।
10: गुणस्तरमा विश्वास, उत्पादनमा निरन्तरता र सेवामा प्रतिबद्धता, स्टार पोली पाइप।
11: स्टार पोली पाइप इन्डस्ट्रिज प्राली, नेपालगञ्ज 18 बाँके। सम्पर्क नम्बर 98-580-23-039 र 98-580-81-129। स्टार पोली पाइप, गुणस्तरमा विश्वास, निर्माणमा भरोसा।

0: California. Extreme energy drink.
1: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे जितको नया अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्। हाइटेक टू ह्विलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045898921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम कारकाँदो नेपालगञ्जमा।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: बुढी गण्डकी नदीको बाढीमा 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै,
2: कारण अझै पनि यकिन भइसकेका छैन, त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता बनाएका छौँ।
0: घटस्थापनासँगै आजदेखि बडा दशैं सुरु, घर घरमा जमरा राखियो, घर फर्कनेहरूको चहल पहल बढ्यो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
1: नेपाली काङ्ग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै, महिलातर्फ डाक्टर डिला संग्रौलाको अग्रता।
0: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बन्ध, व्यक्ति विरुद्ध झन्डै 5,000 आपराधिक घटना दर्ता, अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
1: र आइसिसीले क्रिकेट लिग 2 मा क्यानाडाले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गोर्खाको बुढी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढीले घर, पुल तथा जलविद्युत आयोजनाका संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 49 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना सम्पर्कविहीन रहेको र अहिलेसम्म मानवीय क्षतिको पुष्टि भने नभएको प्राधिकरणको भनाइ छ। गोर्खाको चुम्नुमरी गाउँपालिका 6 लोकपा र चुम्लिङ बीच पहिरो खसेर नदी थुनिएपछि 81 लेतो र गेग्रान सहितको बाढी आएको बाढी पूर्वानुमान महाशाखाको प्रारम्भिक अनुमान छ। बाढीले 341 मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 वटा टेलिफोन टावर र 50 वटा बिजुलीका पोलमा क्षति पुगेको छ। यस्तै बाढीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको 1 भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगेको छ। नेक्सेतदेखि सिर्दिवास जोड्ने झलुङ्गे पुल तथा धार्चेको माछेखोलाबाट करैजा जोड्ने पुलमा क्षति पुगेको छ। बाढीले सल्लेरीमा निर्माणाधीन साहस ऊर्जा आयोजनाको पावर हाउस र आसपासका घरमा समेत क्षति पुगेको छ। धार्चेको माछेखोलाको तल्लो बस्तीमा बाढी पसेको छ भने सल्लेरीका केही घर जोखिममा परेका छन्। सरकारले खोज तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ। सेनाका 4 वटा हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हय उद्धारको काम भइरहेको छ। उद्धारमा 437 जना सुरक्षाकर्मी परिचालन भइरहेको सेनाले जनाएको छ। यसैबीच बाढी पूर्वानुमान महाशाखाले बुढी गण्डकी नदीको तटीय तथा तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। गोर्खा, धादिङ, तनहुँ, चितौन तथा नौलपरासीका जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई एसएमएस मार्फत पूर्व सूचना पठाएको छ। क्षतिको वास्तविक अवस्था बुझ्न र सडक र पुलको विकल्प खोज्न विपद व्यवस्थापन प्राधिकरण र सडक विभागका प्राविधिक टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन भएका छन्। बुढी गण्डकी बाढीले गोर्खाको मनास्लो संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बिचैमा रोकिएका छन्। मनास्लो संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित ठाउँमा रहेको र उद्धारका लागि पहल भइरहेको छ। मनास्लो संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुम्नुमरी गाउँपालिका 3 जगतमा 100 भन्दा बढी विदेशी पर्यटक रोकिएको उहाँले बताउनु भएको छ।
1: बाढी आउनु अघि बुढी गण्डकी नदीमा पानीको बहाव घटेको थियो। त्यसैले पहिरोका कारण नदी थुनिएर बनेको ताल फुट्दा बाढी आएको अनुमान छ। तर बाढी ठूलो भएकाले अरू कारणहरू बारेमा पनि चर्चा भइरहेका छन्। बाढीको कारणबारे साथी महेश गेवालीले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई सोध्नु भएको छ।
2: कारण अझै पनि यकिन भइसकेका छैन। आजको भूगर्भ तस्विर आइसकेका छैन, हिजो बेलुकीको मात्रै तस्विर आएको छ। त्यसको आधारमा चाहिँ एउटा ठुलो पहिरो खसेको देखिन्छ होइन। त्यो पहिरोले त्यहाँको खोला थुनिन गएको हुनुपर्छ र त्यो फुटेको हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष चाहिँ हो। अब त्यो बाहेक पनि अरू यो गत राति कहीँ कतै पहिरो थपिएको अथवा चाहिँ पहिरोहरू खसेको अथवा हिमतालहरू फुटेको अब कारणहरू त अनेक आशंका गर्न सकिन्छ। तर पनि प्रारम्भिक रूपमा चाहिँ हाम्रो अहिलेसम्मको निष्कर्ष चाहिँ पहिरोले नदी थुनिन गएको र फुटेको नै भन्ने छ।
6: हजुर, त्यसको गतिको केही तथ्याङ्क अथवा केही कुराहरू आयो त सर बाहिर?
2: यसको गतिको तथ्याङ्क चाहिँ हामीले अब निकाल्दैछौँ करिब करिब होइन। हामीले माथिको गतिको बारेमा चाहिँ पुरा जानकारी दिनलाई माथि केन्द्रहरू नरहेको कारणले अलिक कठिन छ। तर पनि यो करिब करिब चार घन्टामा आरुघाट आइपुगेको छ। मतलब यो गति चाहिँ अब रसुवा भुटेखुसीको तुलनामा ज्यादै न्यून गति हो होइन। यो त्यस्तो उच्च गतिका साथ आएको चाहिँ देखिँदैन, तर अरू सामान्य बाढी भन्दा यसको गति चाहिँ बढी नै छ।
6: हजुर, धेरै नागरिकहरूले चाहिँ भुटेखुसीकै झल्को आयो भन्ने कुरा गरिरहनु भएको छ। त्यो भुटेखुसीको र यो आजको बुढी गण्डकीको बाढीको फरक चाहिँ के छ?
2: फरक मुख्य त एउटा गतिमै फरक छ, अर्को यसको गहिराईमा पनि फरक छ। यो अलिकति तुलनात्मक रूपमा सानो छ र गति पनि केही कम छ। अब माथिल्लो क्षेत्रमा हामीले हेर्दै गर्दाखेरि अब आरुघाट बजारमा गहिराई हामीले करिब 8 मिटर गहिराई बढेको जलसतह बढेको पायौँ। अब पहिलाको हेर्नुभयो भने बेत्रावतीमै पनि झन्नै 18 मिटर जति अग्लो बाढी चाहिँ आएको थियो। त्यस हिसाबले झल्को त अब जसुवा भुटेको सिको जस्तै किसिमको त हुने भयो, तर स्केलमा हेर्दाखेरि केही सानो छ। क्षति कम हुनुको कारण मुख्य त जलस्रोत आयोजनाहरू बुढी गण्डकीमा निर्माणाधीन मात्रै थिए, निर्माण भइसकेको अवस्था थिएन। र यसमा एउटा फरक के भने यसले पहिला यसले सानो बाढी आयो, त्यसले गर्दा केही सतर्कता हुनको लागि समय पनि प्राप्त भयो र त्यस पछाडि करिब 1 घन्टा पछाडि बल्ल ठुलो बाढी आएको छ। जहाँ ताल बन्यो त्यो फुट्ने क्रममा 2-3 चोटि गरेर फुलेको हुनुपर्छ पहिरोले थुनिएर बनेको हो भन्ने जस्तो सरसर्ती हेर्दा देखिन्छ। भलै यकिन कारणमा हामी पुगिसकेका त छैनौँ। जोखिम को दृष्टिकोणले गोर्खाको माथिल्लो क्षेत्र जनघनत्वको हिसाबले तुलनात्मक रूपमा अलिक कम भएको कारणले गर्दाखेरि र बस्तीहरू पनि तुलनात्मक रूपमा धेरै जसो बस्तीहरू अलिक सुरक्षित स्थानमा भएका कारणले अलिक कम क्षति भन्न त मिल्यो। करिब 200+ घर बगाएको भन्ने प्रारम्भिक आँकडा त छ, तर पनि नागरिकले चाहिँ समयमै सूचना माथिबाट प्राप्त गरेको, हामीले पनि समयमै सम्प्रेषण गरेको र समयमै सुरक्षित स्थानमा गएको कारणले अहिलेसम्म मानवीय क्षतिको जानकारी चाहिँ छैन।
6: पहिरोबाट जुन ताल बन्यो त्यो फुटेर चाहिँ आयो भन्ने कुरा गर्दाखेरि त्यो ताल पूर्ण रूपमा खुलिसकेको छ कि अथवा फेरि बाढी आउने सम्भावना त्यस्तो केही छ त?
2: त्यो निष्कर्षमा पुग्न सकिएको छैन। त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता बनाएका छौँ। नेपाली सेनाको हेलिकप्टर पनि त्यसतर्फ जान कोसिस गरिरहेको बुझिन्छ। अब स्थलगत रूपमा त्यहाँ गएर हेर्न सकियो भने पनि त्यसको बारेमा जानकारी।
6: तारन्तार बाढी आइरहेको छ नेपालमा, यसले चाहिँ के सङ्केत गर्छ?
2: हिमालय क्षेत्र पहाडी क्षेत्रमा असामान्य किसिमका बाढीका घटनाहरू बढ्दै जाने नै देखिन्छ। यसका पछाडि दुई तिनवटा कारणहरू छन्। पहिलो चाहिँ मौसम जलवायुमा गरिरहेको परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो तापक्रमले पारिरहेको परिवर्तन होइन, हिम क्षेत्र अस्थिर भइराख्ने, अब यो पहिरोले नदी थुनिने त हामीले विगतमा पनि देख्दै आएकै हौँ, जुरे पहिरो अथवा अन्य पहिरोहरूको कुरा गर्दाखेरि पनि। अब यो नितान्त पहिरो मात्रै हो अथवा यसमा हिम पहिरो समेत मिश्रित छ, त्यसका आधारमा यसमा जलवायु परिवर्तन कारक हो होइन भन्ने निष्कर्षमा पुग्न सकिन्छ। यस किसिमको घटनाहरू बढ्दै गएको कारणले हामीले थप तयारी गर्नुपर्ने, पूर्व तयारी गर्नुपर्ने खाँचो चाहिँ देखिएको छ।
0: वहाँ हुनुहुन्थ्यो बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। राजसभा सभापति रवि लामिछानेले बुढी गण्डकीमा आएको बाढीबाट प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको छ। लामिछानेले चोम नुमरी क्षेत्रमा व्यापक क्षति पुगेको र नेक्चेत फिल्म पुल बगेको खबरले मर्माहित भएको उल्लेख गर्नुभएको छ। बुढी गण्डकीदेखि त्रिशुली किनारसम्मका नागरिकलाई उच्च सतर्कता अप्नाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न उहाँले अपिल गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले बाढीका कारण भएको क्षतिले मर्माहित बनाएको बताउँदै यस्तो निर्देशन दिनुभएको हो।
1: यसैबीच नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले गोर्खाको बुढी गण्डकी नदीमा आएको बाढीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत बुढी गण्डकी नदीमा क्षेत्रमा आएको बाढीले गोर्खाको चुम्नुबडी क्षेत्रमा ठूलो क्षति पुर्याउनका साथै पुल समेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको हो। यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई बुढी गण्डकी बाढी प्रभावितको उद्धार र राहतमा तत्काल खट्न निर्देशन दिनुभएको छ। यसै गरी नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुढी गण्डकी बाढी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा प्रचण्डले बुढी गण्डकी बाढी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको हो।
0: त्रिशुली नदीले कटान गरेर भाँसिँदा अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सडक खण्ड मर्मत गरेपछि आज दिउँसोदेखि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सडक भाँसिएपछि अस्ति बेलुकीदेखि अवरुद्ध बनेको राजमार्ग खुलाउन सडक विभाग तथा नागढुङ्गा नौबिसे मुगलिन सडक आयोजनाको टोली लागेको थियो। राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रने गाडी प्रभावित भएका थिए। विशेष गरी दसैँका लागि घर जाने यात्रुको चाप बढेर बेला सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी नै समस्यामा परेका थिए। गाडी खुलेसँगै रोकिएका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।
1: यसैबीच त्रिशुली नदीमा आएको बाढीले पुल बगाएपछि सडक सम्पर्क विहीन बनेको रसुवा जिल्ला पुनः सडक सञ्जाल मार्फत जोडिएको छ। नेपाली सेनाले नुवाकोटको बेत्रावतीमा रहेको फलाखु खोलामा बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएसँगै रसुवा र नुवाकोट बीच यातायात सम्पर्क स्थापित भएको हो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले बेत्रावतीमा रहेको विदुर नगरपालिका 10 र उत्तर गया गाउँपालिका 5 जोड्ने दुईवटा पक्की पुल बगाएपछि रसुवा नुवाकोट बीचको सडक सम्पर्क टुटेको थियो।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढी गण्डकी नदीको बाढीमा 5 सम्पर्कविहीन 49 उद्धार, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै, त्रिशुली नदीले कटान गरेर भाँचिँदा अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालीहरूको प्रमुख चाड बडार दशैं आजदेखि विधिवत रूपमा सुरु भएको छ। आज बिहान 11:47 शुभ साइतमा घटस्थापना गरी घरका दशैं घर तथा पूजा कोठामा जमरा राखिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैदृति योग परेकाले आवश्यक स्वस्ति शान्ति गरी आजै घटस्थापना तथा जमरा राख्न आग्रह गरेको थियो। घटस्थापना भोलि सोमबार गर्ने भन्ने चर्चा सामाजिक सञ्जालमा चलेपछि समितिले आजै जमरा राख्नुपर्ने स्पष्ट पारेको थियो। जमरालाई समृद्धि, शुभता र उर्वरताको प्रतीकका रूपमा लिने धार्मिक विश्वास छ। नवरात्रका 9 महाकाली, महालक्ष्मी, महासरस्वतीका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आज शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ। धार्मिक कथन अनुसार देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत आसुरी शक्तिको विनाश गर्न विभिन्न रूप धारण गर्नुभएको थियो। यसैबीच नवरात्रको पहिलो दिन काठमाडौँको हनुमान ढोकामा रहेको दशैं घरमा पनि विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। आज घटस्थापनाका दिन राखिएको जमरा विजया दशमीमा टिकासँगै प्रसादका रूपमा शिरमा लगाइनेछ। घटस्थापनासँगै दशैं मनाउन घर फर्किनेको चहल पहल पनि बढ्न थालेको छ। रोजगारी अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाट टाढा रहेका मानिसहरू दशैं मनाउन आफ्नो जन्मथलो फर्किने गर्छन्।
0: यसैबीच दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको चहल पहल बढेसँगै बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुको गतिविधि बढेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाडीलाई देशभर यात्रु लिएर जान पाउने गरी रुट पर्मिट खुला भएको छ। यस वर्ष दशैं मनाउन सडक मार्गबाट झन्डै 10,00,000 बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान छ। हवाई मार्गबाट समेत झन्डै 30,000-35,000 यात्रु बाहिरिने अनुमान छ। यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवसायी, ट्राफिक प्रहरी र सम्बन्धित निकायले व्यवस्थापनको तयारी गरेका छन्। काठमाडौँ उपत्यकाका नयाँ बस पार्क, कलङ्की, बल्खु, कोटेश्वर, नागढुङ्गा लगायत 15 यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। दशैंमा घर फर्कने यात्रुको चाप हुँदा अझै आउँदा दिनमा अझै बढ्ने अपेक्षा गरिएको छ। दशैंका लागि अग्रिम टिकट बुकिङ पनि अस्ति असोज 23 खुलिसकेको छ।
1: दशैं सुरु भए पनि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति अझै सहज हुन भने सकेको छैन। सरकारले ग्यास अभाव हुन नदिन विभिन्न 6 सिलिन्डर साट्ने व्यवस्था गरे पनि ग्यास लिन बिहानैदेखि उपभोक्ता लाइनमा बस्न बाध्य भएका छन्। उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट आज दिनभर ग्यास वितरण तथा सिलिन्डर साटफेरको व्यवस्था गरिएको छ। तर ग्यास लिन आउने उपभोक्ताको चापका कारण वितरण केन्द्रहरूमा लाइन लागेको छ। चाडपर्वको समयमा ग्यास सहज रूपमा उपलब्ध हुनुपर्ने भए पनि उपभोक्ताले एउटा सिलिन्डर ग्यास लिन समेत लामो समय कोर्नुपर्ने अवस्था देखिएको छ। सरकारले आजदेखि असोज 31 जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सकिने व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार फरक ब्रान्डको सिलिन्डर साट्दा अतिरिक्त शुल्क भने तिर्नुपर्ने छैन। उपभोक्ताले भरिएको ग्यासको तोकिएको मूल्य मात्रै बुझाए पुग्नेछ। नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार काठमाडौँको सिफल चौर, पेप्सिकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलङ्की र ललितपुरको हरिसिद्धेबाट ग्यास वितरण तथा सिलिन्डर साटफेर भइरहेको छ।
0: नेपाली कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चलिरहेको छ। अहिलेसम्म 3,435 मतगणना भएकामा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ। काङ्ग्रेस महाधिवेशनमा उपसभापतिमा 2 खुला र 1 समावेशीसहित 3 तथा महामन्त्रीमा पनि 2 खुला र 1 महिलासहित 3 लागि मतगणना भइरहेको हो। उपसभापतिमा खुलातर्फ 2 निर्वाचित हुनेमा चन्द्रकान्त भण्डारी 1,686 मतसहित शीर्ष स्थानमा हुनुहुन्छ। उहाँले दोस्रो स्थानका उम्मेदवारलाई 596 मतले पछाडि पार्नु भएको छ। दोस्रोमा मधु आचार्य 1090 मत, तेस्रोमा सुरेन्द्र राज पाण्डेले 955 मत प्राप्त गर्नुभएको छ। यस्तै गोविन्द भट्टराईले 941 मत, धनराज गुरुङले 719 मत, दीपक गिरी 497 मत र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 299 मत प्राप्त गर्नुभएको छ। यस्तै उपसभापति समावेशीतर्फ पद एक पद रहेकामा विनोद कुमार चौधरी र जीवन परियार बीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। चौधरीले 896 मत प्राप्त गर्दा जीवन परियारले 829 मत, फर्मुल्ला मनसुरले 469 मत, रञ्जित कर्णले 270 मत र सीता गुरुङले 251 मत प्राप्त गर्नुभएको छ। महामन्त्री खुलातर्फ दुई पद निर्वाचित हुनेमा प्रदीप पौडेल 2055 मतका साथ ठूलो अन्तरले अगाडि हुनुहुन्छ। दोस्रो स्थानका लागि उदय शमशेर राणा र डाक्टर सुनिल कुमार शर्माबीच प्रतिस्पर्धा भइरहेको छ। उदय शमशेर राणाले 1159 मत पाउँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत मात्रै प्राप्त गर्नु भएको छ। यस्तै अमरसिंह पुन मगरले 819 मत, गुरुराज घिमिरेले 678 मत, नयनसिंह महरले 428 मत, शङ्कर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत प्राप्त गर्नुभएको छ। महिला महामन्त्रीतर्फ एकजना निर्वाचित हुनेमा डाक्टर डिला सङ्ग्रौला र महालक्ष्मी उपाध्याय डिनाबीच प्रतिस्पर्धा भइरहेको छ। डाक्टर सङ्ग्रौलाले 1517 मत प्राप्त गर्दा महालक्ष्मी उपाध्यायले 1398 मत प्राप्त गर्नुभएको छ। रिता खनालले 365 मत प्राप्त गर्नुभएको छ। मतपरिणाम अनुसार जारी मतगणनामा उपसभापति खुलातर्फ भण्डारी र महामन्त्री खुलातर्फ पौडेल बलियो स्थितिमा देखिनु भएको छ। उपसभापति खुलाको दोस्रो स्थान समावेशी उपसभापति तथा महिला महामन्त्री पदमा भने उम्मेद्वारहरूबीच रोचक र प्रतिस्पर्धात्मक अवस्था रहेको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ। अघिल्लो सरकारले गएको असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले आज प्रदेशसभा बैठकमा 37,70,49,67,000 रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो। यो अघिल्लो सरकारले प्रस्तुत गरेको आकार अनुसार नै रहेको छ। बजेटको खर्च ब्याउने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रुपियाँ रहेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
3: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
2: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
3: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।

0: भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण
1: अनि टिकटक फेसबुक इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये एकजनालाई 35,000 रुपियाँको सोफा निशुल्क
0: नेपाल भर डेलिभरी 15 वर्षसम्मको ग्यारेन्टी
1: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज फोन नम्बर 97 0511 48 70
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स
4: विराटनगरमा जन्मिएर काठमाडौँमा हुर्किनु भएकी नृत्य कलाविद जोशीले लेख्नु भएको नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकमा काठमाडौँ उपत्यकामा प्रचलित लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताको मुकुण्डो नाच र तिनका गुरुहरूको इतिहास समेटिएको छ। ख्वापा प्याखा नामले समेत चिनिने यी परम्परागत नाचको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई पुस्तकमा उजागर गरिएको छ। यसैबीच मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर धाममा ऐतिहासिक राजदेवी मन्दिर बौद्धी माई मन्दिर विद्यापति चोकमा रहेको दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सिङ्गारिएको छ। मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना र दर्शनका लागि पुगिरहेका छन्। राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा आजा गर्ने परम्परा छ।
5: नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका मानिस महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ। यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ। प्रतिवेदन अनुसार विपन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीहरूको भन्दा 4 गुणाभन्दा बढी छ। माध्यमिक शिक्षा पुरा गर्ने बालिकामा बाल विवाहको जोखिम कम देखिए पनि गरिबीका कारण धेरै किशोरीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था छ। बाल विवाह अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन बालिकाको शिक्षामा लगानी विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढाउनु पर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घले यस वर्ष बाल विवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढाउनु पर्ने सन्देश समेत दिएको छ।
4: संघीय संसद सचिवालयले आन्तरिक नियन्त्रण कार्यविधि 2083 ल्याएको छ। हालै आएको कार्यविधिमा संसद सचिवालयका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्ने विषय छ। यसरी भएको सम्झौता अनुसार काम भए नभएको भनेर त्रैमासिक रूपमा कार्य सम्पादन मूल्याङ्कन हुनेछ। कार्यविधिको 4.1 कार्य सम्पादन सम्झौता गर्नुपर्ने विषय छ, जसमा सचिवले कार्य प्रकृति अनुसार कार्य विवरणको अधीनमा रही महाशाखा प्रमुखसँग र महाशाखा प्रमुखले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने उल्लेख छ।
5: शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन ललितपुर जिल्ला कार्य समितिले आज आयोजना गरेको वृहत शैक्षिक बहसमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्य कुसुम महर्जनले सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले शिक्षा क्षेत्रका समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यक रहेको बताउनु भयो।
4: बेनी जोमसोम सडक सञ्चालनमा आएसँगै 173 कन्टेनर गन्तव्यतर्फ हिँडेका छन्। चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा काठमाडौँ लगायतका ठाउँमा हिँड्न थालेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसोम अवरुद्ध सडक खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन्। म्याग्दी र मुस्ताङको सिमाना थासाङ चार घासा स्थित प्रहरी चौकीका अनुसार सडक खुलेको 2 दिनमा 391 विभिन्न गाडी मुस्ताङबाट बाहिरिएका छन्।
5: बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको काभ्रे प्लाञ्चो खण्डमा पुनर्निर्मित सडकबाटै गाडी चल्न थालेका छन्। दशैँमा यात्रुको चाप बढ्ने भएकाले सडक मर्मत र अवरोध हटाउने तयारीलाई तीव्रता दिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। 2081 बाढी पहिरोले झन्डै 30 किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो। यसअघि रोसी खोलामा बनाएको अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकामा पछिल्लो बाढीले डाइभर्सन बगाएपछि पुनर्निर्मित सडकबाटै आवतजावत सुरु भएको हो।

0: नेपाल दर्पणमा अब विदेशको खबर। जापानमा सन् 1989 देखि सन् 2026 को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न 4,998 आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये झण्डै आधा घटना ओकिनावा क्षेत्र मा भएका छन्। राष्ट्रिय प्रहरी निकायको प्रतिवेदन अनुसार यस अवधिमा ओकिनावामा 2,447 आपराधिक घटना भएका छन्। यो कुल घटनाको 49% हो। यसै गरी नागावामा 18.3% र टोकियोमा 8.9% घटना दर्ता भएका चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कार जस्ता गम्भीर अपराधका 266 घटना देशभर दर्ता भएका थिए। तीमध्ये 129 घटना ओकिनावा, 67 घटना कानागावा र 34 घटना टोकियोमा भएका थिए।
1: नेपाल दर्पणमा अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाएका छन्। रोहित 127 बलमा 101 रनमा बनाएर आउट भए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाए। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिएका छन्। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइरहेको क्यानाडाले ताजा अवस्थाको खेलमा 42 ओभर 5 बलको खेल चलिरहँदा 7 विकेट गुमाएर 182 रन बनाएको छ। यो श्रृङ्खला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसर हो। नेपालले बाँकी 4 मध्ये कम्तीमा 3 खेल जिते नजित लिग टू तालिकाको शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अहिले नेपाल 32 खेलबाट 24 अङ्क सहित तालिकाको 7 स्थानमा छ। नेपालले लिग टू तालिकाको शीर्ष 4 परेर सिधै विश्वकप छनौट खेल्ने अवसर गुमाएको छ। अब नेपालले प्लेअफ मार्फत विश्वकप छनौट खेल्नुपर्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: बुढी गण्डकी नदीको बाढीमा 5 सम्पर्कविहीन, 49 उद्धार, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै।
1: घटस्थापनासँगै आजदेखि बडा दशैं सुरु, घर घरमा जमरा राखियो, घर फर्कनेहरूको चहल पहल बढ्यो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
0: नेपाली काङ्ग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै, महिलातर्फ डाक्टर डिला संग्रौलाको अग्रता।
1: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्ति विरुद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता, अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
0: र आइसिसी क्रिकेट लिग टूमा क्यानाडा नेपालले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र हृदय रिमाल पनि बिदा हुन्छौँ। यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
2: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
4: Coffee ready.
5: Wow, thank you. You sounds like अच्छी सुगंधित बनाउँछु। मंगलदीप scent 3-in-1 के साथ।
4: I love the scent.
5: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
4: मंगलदीप scent 3-in-1 perfume like fragrance.

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
2: खुसीको खबर।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-2-39-80-665 र 98-4-82-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: jelly bunny, yeah. Extreme energy drink.
1: नमस्ते दाई.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यो त भाइ.
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: Coffee ready.
7: Wow, thank you. यो साँझलाई अच्छी सुगन्धित बनाउँछु मङ्गलदीप सेन्ट 3-in-1 को साथ।
6: I love the scent.
7: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
6: मङ्गलदीप सेन्ट 3-in-1 perfume like fragrance.
8: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारकाँदो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-wheelerमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लू फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
9: के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
10: त्यसो भए अब टाढा जानु पर्दैन। तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
9: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
10: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि।
9: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
10: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
11: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
10: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 98025-35601 र 98025-35602।
10: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि
4: के भन्नु खै केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ बस्न पनि गाह्रो हुन्छ कसैलाई भन्न पनि लाज लाग्छ अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ
3: अपरेसनको डरले उपचार नै नगर
5: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
6: को बाढीमा परि 10 जना सम्पर्कविहीन 49 जनाको उद्धार बाढीले विभिन्न स्थानमा 100 भन्दा बढी घर पुल लगायत भौतिक संरचनामा ठूलो क्षति नेपालीहरूको महान पर्व बडा दशैं सुरु पहिलो दिन आज घर घरमा घटस्थापना पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सञ्चालन र युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई
3: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि
4: के भन्नु खै केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ बस्न पनि गाह्रो हुन्छ कसैलाई भन्न पनि लाज लाग्छ अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ
3: अपरेसनको डरले उपचार नै नगर्ने अब त्यस्तो चिन्ता लिनु पर्दैन तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन ल सुन्नुहोस् यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ यहाँ पाइल्स मलद्वारमा मासु पलाउने दुख्ने पोल्ने एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने दुख्ने फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ साथै अण्डको सुनिने ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ
4: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला
3: अवश्य स्वास्थ्य समस्या लुकाउने होइन समयमै समाधान खोज्ने हो हजुर समस्याको कुरा गर्न नहिचकिचाऊ उपचारका लागि विशेषज्ञसँग परामर्श गरौ कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ विशेषज्ञ डाक्टर विश्वास बिईएमएस सिएमएस एन्ड इडी युपी भारत लखनऊ सम्पर्क नम्बर भारतीय नम्बर +91 843 493709 नेपाली नम्बर +977 970 144 99 00
5: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
7: अहिले हामीले आएको जानकारी अनुसार चाहिँ चुम्नुबुरी गाउँपालिका भन्ने छ एउटा चुम्नुबुरी गाउँपालिकाको लोकपा र चुम्लिङको बिचमा पहिरो गएको र त्यो पहिरोले बुढी गण्डकी थुनिएर चाहिँ पछि फुटेपछि बाढी आएको भन्ने चाहिँ छ अहिले लेदो सहितको पानी चाहिँ बगेको भन्ने चाहिँ छ र यस क्रममा दुईवटा झोलुङ्गी पुलहरू एउटा चाहिँ फलामे पुल र एउटा धादिङ जोड्ने आरुघाटमा भएको एउटा पुल चाहिँ क्षति भएको छ आरुघाटमा बेली ब्रिज भएकोले भोलि साँझसम्म सामानहरू आएर त्यसलाई चाहिँ रिस्टोर गर्ने चाहिँ प्रयत्न भइरहेको छ
6: हजुर हजुर अहिले अब खोलामा पानीको बहाव कम हुँदै गएको छ भन्नुभयो यहाँले उद्धार गरिएकाहरू अनि विस्थापितहरूको चाहिँ अबको चाहिँ कसरी व्यवस्थापन गर्ने तयारी छ
7: उद्धार गरेको 96 जना तीन प्रकारको हुनुहुन्छ एउटा चाहिँ काठमाडौँतिर जाने काठमाडौँतिर पठाइसकिएको छ हेलीमै अर्को चाहिँ त्यही क्षेत्रका चाहिँ अन्यत्रका मान्छेहरू पनि जहाँ त्यो स्थायी बासिन्दा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ त्यही ठाउँमा हेलीले नै पुर्याइसकेको छ र केही 23 जना चाहिँ यहाँ यो हरुघाट वरिपरि गोर्खा वरिपरि र काठमाडौँतिरको चाहिँ यहाँ आइसकेपछि गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालयबाट निशुल्क बस सेवा गरेर उहाँहरूलाई चाहिँ गोर्खातर्फ पठाइएको छ।
6: हजुर, भौतिक संरचनाहरूमा पनि व्यापक क्षति भएको भनिएको छ। उत्तरी गोर्खामा 100 बढी घरहरू बगेको भनिएको छ। के छ क्षतिको विवरणहरू सङ्कलन भइरहेको छ? अहिलेसम्म कति आएको छ?
7: क्षतिको विवरण सङ्कलन भइरहेको छ। अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार चाहिँ 30 घर चाहिँ पूर्ण रूपमा क्षति भएको भन्ने आएको छ। यद्यपि यो तथ्याङ्क घटबड हुनसक्छ, त्यो फाइनल रिपोर्ट आउन बाँकी छ। त्यस्तै आंशिक क्षति पानी पसेको, लेदो पसेको झन्डै 70 घर जति छ भन्ने चाहिँ हामीलाई रिपोर्ट प्राप्त भएको छ।
6: हस्, धन्यवाद।
7: हस्, धन्यवाद।
6: उहाँ हुनुहुन्थ्यो गोर्खाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र। बुढी गण्डकी बाढीमा परि 5 सम्पर्कविहीन भएका छन् र ठुलो भौतिक संरचनाहरूमा पनि क्षति पुगेको छ। यस्तै बाढीका कारण विभिन्न घरपुर लगायत सँगै उत्तरी गोर्खाको 3 हाइड्रो पावर आयोजनामा समेत क्षति पुगेको छ। बुढी गण्डकी नदीमा आएको बाढीमा अल्पत्र परेकाहरूको हेलीबाट उद्धार कार्य जारी छ। धार्चे गाउँपालिका 1 यारु बगरमा फँसेका 1 विदेशी नागरिक सहित 18 पनि हेली मार्फत उद्धार भएको छ। हेलीले मनास्लु क्षेत्रमा अल्पत्र परेका पर्यटक गाइड र भरियाहरूको पनि उद्धार गरेको छ। बाढी प्रभावित क्षेत्र गोर्खाको चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिकामा सेनाको 4 हेलिकप्टर परिचालन भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 1 सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्य सम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय गराइएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकता अनुसार स्वास्थ्य कर्मी परिचालन, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सूचनामा भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले आज बिहान बुढी गण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोर्खाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्याएको र न्याकचेत फिल्म धादिङ गोर्खा जोड्ने महत्त्वपूर्ण पुल समेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सभापति लामिछानेले क्षतिको घडीमा सम्पूर्ण प्रभावित नागरिकहरूप्रति सहानुभूति प्रकट गर्नुभएको छ। उहाँले बुढी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न अपिल समेत गर्नुभएको छ। सभापति लामिछानेले विपदको कठिन समयमा प्रभावित नागरिकहरूको तत्काल उद्धारमा सरकार सक्रिय रूपमा लागिरहेकाले सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न रासोपा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। नेपाली कङ्ग्रेसका सभापति गगन थापाले बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै 2 पुल समेत बगाएको घटनामा दुःख व्यक्त गर्नु भएको छ। सभापति थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बुढी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। बाढीले न्याकचेत फिल्म र गोर्खा धादिङ गोर्खा जोड्ने पुल बगाएको उल्लेख गर्दै उहाँले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्न समेत अनुरोध गर्नुभयो। विपदको यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले कङ्ग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गर्नुभयो। गोर्खाको बुढी गण्डकी नदीमा आइतबार बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढी आएको हुन सक्ने जनाएको हो। इसिमोडका अनुसार आज बिहान नेपाली समयअनुसार करिब 4 बाढी सुरु भएको अनुमान छ। पानीको सतहमा उतार चढाव आएपछि बुढी गण्डकी, त्रिशुली र नारायणी नदी प्रणाली आसपासका बासिन्दालाई सतर्क गराइएको थियो। इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले रसुवा गिरोङ विपदको केही समयपछि भएको यो घटनाले पर्वतीय क्षेत्रका समुदाय र नदी करिडोरमा रहेका बस्ती प्राकृतिक विपदको उच्च जोखिममा रहेको पुनः देखाएको बताउनुभयो। पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ। आज दिउँसोदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। धादिङको गजुरी गाउँपालिका 5 गलौदी स्थित पृथ्वी राजमार्गमा त्रिशुली नदीले कटान गर्दा सडक भाँसिएपछि शुक्रबारदेखि यातायात अवरुद्ध भएको थियो। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि सुरु भएको छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घटस्थापना सहित चमरा राखेर शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजा आराधना गरिन्छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज दिनभर चित्र नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह्न कालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको नेपाल पञ्चाङ निर्णायक विकास समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले बताउनुभयो। सूर्योदय कालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। परम्परा अनुसार काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ। चित्रा नक्षत्र र वैदित्री योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठले जानकारी दिनुभयो। घटस्थापनाका सम्बन्धमा बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
8: बडा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिएको छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने बताउनुहुन्छ आचार्य घनश्याम लेखक।
9: जमरा राख्नको लागि देवी मन्दिरहरू या भराहरू पवित्र स्थलहरूमा मात्र राखिनुपर्छ, नित्य पाठ गरिनुपर्छ, नित्य बत्तीहरू जलाउनुपर्छ र नित्य पूजा गरिने शास्त्रीय मान्यता रहेको छ।
8: शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्ग भवानीको विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ। पश्चिम नेपालका पहाडी भेगमा भने यो पर्वमा बलि समेत हुने बताउनुहुन्छ पण्डित देवदत्त भट्ट।
10: पूर्वतिर मकेश लगायत अन्य नाचहरू पनि राख्ने चलन गरिएको छ र पश्चिममा देवी देवताको मन्दिरहरूमा घट स्थापनाको दिनमा घट थाप्ने र अष्टमीको दिनमा त्यो जमरा राख्ने ठाउँमा बलि गर्ने चलन पनि रहिआएको छ।
8: असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइने यो पर्वमा मान्यजनबाट टीका जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ। स्थानीय शिक्षक केशव दत्त भट्ट।
11: नवदुर्गा देवी मामा भगवती हाम्रो पाली महारुद्र र मरलेख बाबा मन्दिरमा पनि हाम्रो पूजा पूजा गरिन्छ। हाम्रो चाहिँ सुदूरपश्चिममा अधिकांश गरेर देवी देवताका मन्दिरमा नै जमरा राख्ने चलन छ विधिपूर्वक दुर्गाको स्थापना गरेर।
8: यो पर्वमा टाढिएका आफन्तजन एकत्र भई टीका जमरा लगाउने, मिठा मिठा परिकारहरू खाने, लिङ्गे पिङ खेल्ने र सुख दुःख साटासाट गर्ने परम्परा रहिआएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
6: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणना जारी छ। सानेपामा जारी मतगणनामा 4,100 मतगणना सकिँदा खुला उपसभापतितर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गरी अग्रता लिइरहनु भएको छ। खुला उपसभापतितर्फ अन्य उम्मेद्वारहरू इन्जिनियर मधु आचार्यले 1,278, गोविन्द भट्टराईले 1,091, सुरेन्द्र राज पाण्डेले 1,065, दीपक गिरीले 579, धनराज गुरुङले 908 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 335 मत प्राप्त गर्नुभएको छ। यसै गरी समावेशी तर्फको उपसभापति पदमा विनोद कुमार चौधरी 1,026, जीवन परियारले 979, फर्मुला मनसुरले 565, सीता गुरुङले 676, रञ्जित कर्णले 311 मत प्राप्त गर्नुभएको छ। यस्तै खुल्ला महामन्त्री तर्फ प्रदीप पौडेल 2,391, उदय शमशेर राणाले 1,333, डाक्टर सुनिल कुमार शर्माले 1,175, अमर सिंह पुन मगरले 887, गुरुराज घिमिरे 823, नयन सिंह महरले 539 मत प्राप्त गर्नु भएको छ। यसै गरी महिला महामन्त्री तर्फ डाक्टर डिला संग्रौला पन्तले 1816, महालक्ष्मी उपाध्याय डिनाले 1631 र रीता खनालले 420 मत प्राप्त गर्नु भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत भएको मतदानमा कुल 7013 मत खसेको थियो। उपसभापति र महामन्त्रीको मतगणना आज रातिसम्म सकिनेछ भने अहिले केही बेर अघिबाट सहमहामन्त्री तर्फको पनि मतगणना सुरु भएको नेपाली कांग्रेसले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताउनु भएको छ। उहाँले अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि जेलेन्स्कीको दोष रहेको बताउनुभयो। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनले रुससँग सम्झौता गर्न सक्ने नयाँ नेतृत्व खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने धेरै अवसर भए पनि उहाँले अवसरको उपयोग गर्न सक्नु भएको छैन। ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रुसबाट डिजेल खरिद गर्ने सहमति गर्नु भएको थियो। अमेरिकामा बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने उद्देश्यले गरिएको उक्त सहमति आगामी मध्यावधि निर्वाचन अघि सार्वजनिक भएको हो। यसलाई रुस प्रति अमेरिकाको नीतिमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा 15 बालबालिका सहित कम्तीमा 109 आप्रवासीको मृत्यु भएको छ भने 116 बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएमले जनाएको छ। आइओएमका अनुसार अक्टोबर 8-9 मध्यरात जिबुटीबाट योमनतर्फ 350 बोकेर गइरहेको डुङ्गा ओभोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो। जिबुटी स्थित आइओएमका मिसन प्रमुख अलेक्जेन्डर कोइसेकले घटनालाई ठूलो मानवीय क्षति भन्दै मृतकका परिवार तथा आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति समवेदना व्यक्त गर्नुभयो। आइओएमका अनुसार दुर्घटनामा मृत्यु भएका 109 मध्ये 52 पुरुष, 42 महिला र 15 बालबालिका छन्। दुर्घटनाबाट 80 बढी व्यक्ति बाँच्न सफल भएका छन्। उनीहरू सबै इथियोपियाली नागरिक हुन्। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड।
13: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
14: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
13: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
14: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
13: कस्तो खबर?
14: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
13: ए, साँच्चै?
14: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
13: ए, त्यो त झन् राम्रो
14: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
13: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
14: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
13: यो त पुरा प्याकेज जस्तै भयो नि।
14: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
13: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
14: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Telefonia. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: बर्जर पेन्स
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

दसैँ आउनु लागिसक्यो आउनु न भनेको घर ए साँच्चै एउटा खुसीको कुरा सुन्नु न दसैँ पेसकी सहितको पहिलो तल बिना जाँदैछु नि सदरमुकाममा आउनु है तपाईँ पनि मलाई कस्तो देख्नु

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्ष सम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बाढीपछि गोरखाका पाँचजना सम्पर्कविहीन, तीन पालिकामा सबैभन्दा धेरै क्षति, खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन।
1: कमान्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्चे निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौँ।
0: काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता, राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीको टिप्पणी।
2: योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
0: पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन, काभ्रेतर्फको बिपी राजमार्गमा पुनर्निर्मित सड़कबाट आवागमन, बेनी जोमसोम सड़क अस्थायी रूपमा खुल्यो, कोशी बागमती र कर्णालीका केही स्थानमा आज राति पानी पर्ने सम्भावना।
3: कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृङ्खलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित, जितसँगै 26 अङ्कसहित नेपाल 6 औं स्थानमा।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: प्रमुख चाडपर्व नजिकिएसँगै सड़कमा सवारी साधनको चाप पनि बढेको छ। क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम पनि बढ्छ। यात्रा गर्नुअघि सवारी साधनको अवस्था, चालकको व्यवहार र आवश्यक कागजातमा पनि यात्रुले ध्यान दिन आवश्यक छ। तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यात्रुको भूमिका महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
2: गोर्खाको चुम्नुर्बी गाउँपालिका छ अन्तर्गत लाग्पादेखि चुम्लिङ बीचकोमा ठूलो पहिरो खस्दा बुढी गण्डकी नदी थुनिएर आएको लेदो सहितको बाढ़ीका कारण पाँचजना सम्पर्कविहीन भएका छन्। भेडीगोठमा रहेका दुई महिला सहित पाँचजना बेपत्ता भएका छन् भने नेपाली सेनाको हेलिकप्टर मार्फत 82 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीले चुम्नुर्बी, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल, पक्की पुल, जलविद्युत आयोजनाका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
3: प्राधिकरणमा बिहान 6 बजे बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा तनहु नगरवासीमा एसएमएस पनि दियौं र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टिम पनि परिचालन भएको अवस्था थियो। हामीले चाहिँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो प्रति कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौँ। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमान्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्चेन इकाईलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौँ।
2: प्राधिकरणका अनुसार बाढ़ीले चुम्नुर्बी गाउँपालिका 3 न्याकचेतबाट सिर्दीवास जोड्ने झोलुङ्गे पुल बगाएको छ। गोर्खाको धार्चे गाउँपालिका 5 स्थित माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पसेको र त्यहाँका 20 देखि 22 घर जोखिममा छन्। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खाबाट धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेतीस्थित फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बाढ़ीपछिको उद्धार तथा प्राधिकारको बारेमा सीआईएनसँग कुरा गर्दै गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा,
4: 3 पालिकामा भौतिक क्षति भएको छ। चुनौरी गाउँपालिकामा 31 घर परिवार र 135 सदस्य, भारतीय गाउँपालिकामा 27 घर परिवार घर र 102 जना घर परिवारका सदस्य, त्यसै गरी आरूघाट गाउँपालिकामा 64 घर परिवारको चाहिँ 130 जना प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क आएको छ। भौतिक क्षतितर्फ मोटरेबल 1 सहित अन्य 3 र जम्मा 4 पुलहरू क्षति भएको छ। झोलुङ्गे 2, मोटरेबल 2। अब रह्यो तपाईँको यो के अरे मानवीय क्षतिको सन्दर्भमा, मानवीय क्षति भएको छैन, मिसिङ भनेको कन्ट्याक्टलेस पिपुल अहिलेसम्म 5 हुनुहुन्छ। खोज्ने काम चाहिँ आज एक चरणमा भयो, तर चाहिँ काहीँ कतै सुइको पाउन सकिएन। यो अभ्यास भोलि पनि जारी हुन्छ, खोज्ने काम भोलि पनि जारी हुन्छ। त्यो प्रभावित परिवारलाई स्थानीय पालिकाको समन्वयमा जो जो रेस्क्यू गरेर राखिएको छ, उद्धार गरेर रहेको छ, स्थानीय पालिकाले पशुपाल तथा खानपानको व्यवस्था उसको समन्वय सहयोगमा भइरहेको छ।
2: चुम्नुब्री गाउँपालिका 3 सलेर स्थित निर्माणधीन टाइम्स ऊर्जा प्रणालीको क्षेत्रमा रहेका संरचना तथा वरपरका घरहरूमा समेत क्षति पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण पनि बाढ़ीले बगाएको प्राधिकरणले जनाएको छ। 2 टेलिफोन टावर, 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 133 जना र सशस्त्र प्रहरी बल नेपालका 177 जना गरी कुल 437 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ। ती हेलिकप्टर मार्फत हालसम्म 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको 3 सदस्यीय टोली परिचालन गरिएको छ। सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली सड़क सञ्चालन तथा बेली ब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न प्रभावित क्षेत्रमा खटिएको छ। नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार 13 वर्ष अघि विवाह हुने महिलाको अनुपात सन् 2004 37% रहेकोमा 2024-25 घटेर 28% पुगेको छ भने 15 वर्ष अघि विवाह हुनेको अनुपात 10% घटेर 5% झरेको छ। गरीब परिवारका किशोरीमा धनी परिवारका किशोरीको तुलनामा 18 वर्ष अघि विवाह हुने सम्भावना 4.4 गुणा बढ़िरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि बाल बालिका विद्यालयमा टिकाइ राख्ने विपन्न परिवारलाई सहयोग गर्ने कानूनको प्रभावकारी कार्यान्वयन गर्ने सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने तथा बालिकाको शिक्षा स्वास्थ्य र अधिकार संरक्षणमा जोड़ दिनुपर्ने राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम अधिकृत रामबहादुर चन्दले सुझाव दिनुभएको छ। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाडीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकिएपछि आवश्यक परिमार्जन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोप लगाउँदै ओलीले अहिलेको समय आन्दोलनको नभएकाले नयाँ पुस्ताले सिक्दै र अनुभव हासिल गर्दै क्रमशः नेतृत्वमा आउनुपर्ने बताउनुभयो।
5: अहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर भइरहन्छ। हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ, तर त्यसको सिलसिला हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ। त्यसो भएर योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
2: कांग्रेस 15 महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीको मतगणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मतगणना हुँदा उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुनुहुन्छ। उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। देशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
6: हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्र सम्भावना रहेको देखिन्छ भने तराईका भूभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। र रातिको हकमा कुरा गर्न पर्दाखेरि कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपात वर्षातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य भूभागमा भने आंशिक बादल लाग्नेदेखि तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
2: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। यस जितसँगै नेपाल 33 खेलबाट 26 अङ्क जोड्दै लिग दुईको अङ्क तालिकामा छैटौं स्थानमा उक्लिएको छ।
1: सन्तोषी रावल बुढी गण्डकी नदीमा आएको बाढी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
7: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने।
1: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली, बालबालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय, कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंस।
10: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
11: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल बाइपास रोड नेपालगञ्ज 4 बाँके। सम्पर्क नम्बर 081-531-337।
12: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? पानी आपूर्ति, कृषि वा अन्य निर्माणका लागि गुणस्तरीय र टिकाउ पाइप खोज्दै हुनुहुन्छ?
13: त्यसो भए रोज्नुहोस् स्टार पोली पाइप। स्टार पोली पाइप इन्डस्ट्रिजले यस क्षेत्रमा मात्रै नभई नेपाल अधिराज्यभरि आफ्नो सेवा प्रदान गर्दै आएको छ।
12: सीपीबीसी, पीबीसी, एचडीपीई, बोरवेल पाइप, ड्रेनेज पाइप तथा गार्डन पाइप लगायतका विभिन्न पाइपिङ समाधानका लागि सम्झनै पर्ने नाम हो स्टार पोली पाइप।
13: गुणस्तरीय कच्चा पदार्थ, आधुनिक उत्पादन प्रविधि र गुणस्तर परीक्षणलाई प्राथमिकता दिँदै स्टार पोली पाइपले करायसीदेखि कृषि, व्यावसायिक तथा विभिन्न पूर्वाधारका आवश्यकताका लागि पाइप उत्पादन गर्दै आएको छ।
12: गुणस्तरमा विश्वास, उत्पादनमा निरन्तरता र सेवामा प्रतिबद्धता, स्टार पोली पाइप।
13: स्टार पोली पाइप इन्डस्ट्रिज प्राली, नेपालगञ्ज 18 बाँके। सम्पर्क नम्बर 98-580-23039 र 98-580-81129। स्टार पोली पाइप, गुणस्तरमा विश्वास, निर्माणमा भरोसा।
1: रेडियोहरूले खबर पठाएका छन् र दुई वर्ष अघिको बाढी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा भने हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट। गोर्खाको बुढी गण्डकी नदीको बाढी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईँको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
7: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 स्वास्थ्य प्रहरीको पनि गर्न सक्नुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस 1 एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
1: तपाईँले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाईँ भएको ठाउँसम्म आउन मद्दत पुग्छ। बेत्रावतीमा बेलीबिरी सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नुभयो, अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
14: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने, पुलको नजिक जाने, खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुनसक्छ। र ड्राइभरहरूले पनि अलिकति सावधानी अपनाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई चाहिँ एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अपनाउनु सकिन्छ। प्रति घन्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्साभेटरहरू चाहिँ आवाजावत गर्नु हुँदैन। यसमा चाहिँ सानो लाइट गाडीहरू 2A नै चल्न सक्छ र 1A भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजावत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्याग बढ्न सक्ने, ब्रिज भाँचिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर 1A अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
1: बेलीब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई बेत्रावतीको बेलीब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सडक खुलेको छ, तर यो सडक खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला। तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बालबालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी।
15: उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
1: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
13: के तपाईँलाई आफ्नो घरलाई सुन्दर, आकर्षक र आरामदायी बनाउने चाहना छ?
16: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
13: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
16: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस्। मनपर्ने डिजाइन र रङ, उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
13: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ, तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
16: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज। थप जानकारीका लागि सम्पर्क नम्बर 98581249 98025 21249 अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता आरामको नयाँ अनुभूति।
17: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
18: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
17: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
19: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 89 00।
2: पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्। रुगाखोकी, निमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ।
15: बालबालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरहन्छ, पखाला लागिरहन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नहात्तिनुहोस् है, पखाला लाग्दैमा नहात्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ। उसलाई जति बढी एक्सपोजर भइरहेछ, उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ। त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको सङ्क्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईवटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ। तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुगाखोकी, पखाला, ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ। त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिलेकाहीँ के गरिदिन्छौँ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छौँ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन। बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आमालाई, आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ। डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो, धेरै आयो, अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ कि, हेर्नु सोच त्यहाँ जान्छ। किनभने हामीलाई के लाग्छ, हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो। जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ 3 दिनदेखि 5 दिनसम्म त ज्वरो रहन सक्छ, 3 दिनदेखि 5 दिनसम्म उसलाई खोकी लाग्न सक्छ। खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छौँ, जस्तो रोग निको भयो तर भित्र जुन सङ्क्रमण थियो त्यसको जुन झालो बनाएको थियो, जहाँ चाहिँ अब म्युकसहरू जमेको थियो, त्यो पुरै निस्किन कहिलेकाहीँ 3 देखि 6 हप्ता लाग्दो रहेछ। अब त्यो 6 हप्ता लाग्दैमा हामीले 6 किसिमको एन्टिबायोटिक 6 वटा डाक्टर भेट्नु पर्दैन। त्यहाँ चाहिँ हामीले के बुझ्नुपर्छ, ए यो चाहिँ अलि समय लाग्ने हो। हामीले त्यसमै हो होम रिमेडिजहरू, आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने, अदुवा लसुन यिनीहरूको सेवन गर्ने, र यसमा चाहिँ स्टिम लिने, धेरै खोकी लाग्यो भने एलर्जीको औषधि लिइदिने, त्योभन्दा पनि बढी गाह्रो भयो भने हामी डाक्टरको सल्लाहमा कहिलेकाहीँ नेबुलाइजेसन लिनुपर्ने हुन्छ, त्यो अवस्था हेरेर हामीले उपचार प्रक्रियामा जाने हो। सो बच्चाहरूको केसमा मैले भन्नुपर्दाखेरि रुगा खोकी झाडा पखालामा आत्तिनु पर्दैन, त्यो एक्सपोज हुन दिनुपर्छ अनि त्यो बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ। त्यही भएर हामीले देखेका छौँ एकदमै सोफिस्टिकेटेड ठाउँमा भएको बच्चाहरूमा पछि गएर रोग बढी लाग्दो रहेछ, तर गाउँघरमा माटो धुलोमा खेलेका पोखरीमा नुहाएका बाख्राको गोठमै चाहिँ हुर्केका भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसलाई भेट्दै भेट्दैन। वातावरणीय टेम्परेचर भनौँ परिवर्तन हुँदाखेरि चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन भन्छ, आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ। जस्तो गर्मीमा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने, चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ। सो गर्मीबाट जोगाउनलाई जसरी हामीले कटनको लुगा लाउँछौँ पातलो लुगा लाउँछौँ, त्यस्तै चिसोबाट जोगिनलाई हामीले न्यानो लुगाहरू बाक्लो लुगाहरू लाउनु पर्छ। र अर्को के देखिया छ भने शरीरको इम्युनिटी रोगसँग लड्ने जुन क्षमता भन्छौँ त्यो हामी सबैको फरक फरक हुन्छ। र यसरी एक्कासी मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरह हुँदैन किनभने वातावरणको टेम्परेचर र हाम्रो बडीको टेम्परेचर फरक हुन्छ। त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि केही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ। सो यता चाहिँ कुनै किसिमको सङ्क्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ। सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने, मौसमी रुगाखोकीहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ। सो यसमा चाहिँ हामीले दुईवटा कुरामा ध्यान दिनुपर्छ बेसिकली, एउटा चाहिँ हाम्रो पहिरनमा जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा फाटा लाउने, जस्तो न्यानो लुगा लाएर हामीले बस्यौँ नाक कान यिनीहरू छोपेर बस्यौँ भने चिसोमा पनि हामीलाई रुगा लाग्दैन।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
1: बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि गोरखाका 5 सम्पर्कविहीन भएका छन्। 3 पालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ। खोज उद्धार तथा राहतका लागि 400 धेरै सुरक्षाकर्मी परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना सुरु गरिएको छ। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता छ। राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा टिप्पणी गर्नुभयो। र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत ओडीआई श्रृङ्खलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित भयो। जितसँगै 26 अङ्कसहित नेपाल 6 स्थानमा उक्लिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 26 गते बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
20: यो कृष्ण सार एफएम
0: 94 MHz कृष्ण सार जत्तिकै तेज।
21: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 छ।
22: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
23: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
24: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
23: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति।
24: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु मा लक्ष्मी लाइफ इन्स्योरेन्स कै अभिकर्ता बनौ।
3: कफी रेडी।
4: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
3: आई लव द सेन्ट।
4: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
3: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली बराजियो।
1: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081531337।
3: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
4: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
3: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98581864।
4: श्री नेपाल ज्वेलर्स नेपालगञ्ज सुर्खेत रोडको एकमात्र सुन चाँदी पसल, गहनामा सुन्दरता, मायामा आत्मीयता। आजै सम्पर्क गर्नुहोस्।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: California. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: बर्जर पेन्स
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केबल पांच दशक देखी।
1: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
2: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
1: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
2: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
3: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु हो। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
6: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।
9: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
10: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
9: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, MBBS, MS, MCS न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
10: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
9: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर TB, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
10: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
9: ठेगाना अस्पताल रोड, भिटु मलको अगाडि बहराइच आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 9118442021 र +91 9919221611। त्यसै गरी नेपाली नम्बर 9769249329। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।
11: यामाहा ब्लू फेस्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर,
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98161469।
7: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
7: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि। स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।

0: तथा परामर्श सेवा
1: प्रत्येक महीना को तेस्रो बुधवार सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनील चौधरी बाट उपचार तथा परामर्श सेवा
0: प्रत्येक महीना हार्दिक आईबीएफ काठमाडौं का निसंतान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्य बाट उपचार तथा परामर्श सेवा
1: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
0: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
0: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआईसी एसिया बैंक भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
2: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा
3: हो अब तपाईँले आफ्नै फोटो प्रिन्ट भएको कफी पिउन सक्नुहुन्छ आफ्नो फोटो आफ्नै कफीमा
2: स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार
3: शान्त वातावरण उत्कृष्ट एम्बियन्स बर्थडे पार्टी होस् वा क्यान्डल लाइट डिनर हरेक स्पेसल मोमेन्टलाई अझ स्पेसल बनाउने पर्फेक्ट डेस्टिनेसन
2: त्यसैले साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
3: आउनुहोस् नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्ट स्थान कारकादो नेपालगञ्ज भाटबटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा
2: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्
3: सम्पर्क फोन नम्बर 97692-45003 र 98-580-8162 यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ
2: नेपालगञ्जमा आरामदायी बसाई स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ
3: हो त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज
2: आरामदायी कोठा स्वादिष्ट परिकार पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा
3: बसाई होस् वा भेटघाट भोज होस् वा विशेष समारोह तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा
2: 10 वर्षको विश्वास सँगै नेपाली आतिथ्यको आफ्नै पहिचान
4: होटल पौवा नेपालगञ्ज आउनुहोस् आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्
2: सम्पर्क नम्बर 081-535-527 98-572-527 सम्पर्क नम्बर 081-535-527 98-572-527
3: के तपाईँ घरका लागि नयाँ टेलिभिजन फ्रिज एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ
2: त्यसो भए अब टाढा जानु पर्दैन तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन
3: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा
2: हायर सामसुङ हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन एसी एयर कुलर डबल डोर फ्रिज वासिङ मेसिन किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि
3: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ
2: गुणस्तरीय सामान उचित मूल्य आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान
3: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन विश्वासको 26 वर्ष गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई
2: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज
3: सम्पर्क फोन नम्बर 98-025-35601 र 98-025-35602
2: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक
5: यो कृष्ण सार FM
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: अया कान दुखेर हैरान भइरा छ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580812244।
3: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
4: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
3: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगंज जाने नि।
4: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
3: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफर देखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
4: ए साँच्चै, अनि अझ विशेष के छ? दसैँ तिहार झिलिली अफर, सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
3: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
4: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
3: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
4: थप जानकारीको लागि सोफा हब नेपालगंज, फोन नम्बर 97051148470।

0: pile up on ya. Extreme energy drink.
1: कार्बन लाभ प्राप्तिका लागि सामुदायिक साझेदारी कबुलियती वन समूहले लगानी योजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना नेपाल सरकार र विश्व बैंक बीच भएको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता बमोजिम नेपालको तराई भूपरिधि क्षेत्रका रौतहटदेखि कञ्चनपुर सम्मका 13 जिल्लाहरूमा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कार्यक्रमको पहिलो किस्ता बापत नेपाल सरकारले करिब रु 1,34,00,000,000 कार्बन लाभ प्राप्त गरेको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसँग भएको कार्बन उत्सर्जन भुक्तानी सम्झौता अनुसार लाभ वितरण योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। स्वीकृत लाभ वितरण योजना अनुसार चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रममा समुदायद्वारा व्यवस्थित वन समूहलाई दिगो वन व्यवस्थापन जीविकोपार्जन तथा क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका लागि माथि उल्लेखित तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका देयाय अनुसारको लक्षित समूहले लाभ वितरण योजनामा उल्लेखित लगानी योजना प्रस्ताव सहित यो सूचना प्रकाशन भएको मितिले 90 दिन भित्र सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्र बबरमहलमा पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ। तपसिल तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका सामुदायिक वन कबुलियती वन साझेदारी वन समूह सबै दिगो वन व्यवस्थापनका क्रियाकलाप प्रकृतिमा आधारित रेसा तथा वनजन्य उद्यम विकास कृषि वन तथा नगदे बाली विकास परम्परागत सिप तथा आयमूलक तालिम र लाभ वितरण योजना उल्लेखित नकारात्मक सूची बाहेकका क्रियाकलाप वन तथा वातावरण संरक्षणका क्रियाकलाप लगानी योजना प्रस्तावको अधिकतम बजेट सीमा प्रति हेक्टर रु 1,000 लगानी योजना तथा प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने विवरण समूहको कार्यकारिणी समिति वा साधारण सभाको निर्णयको प्रतिलिपि अध्यक्ष सचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरेको अनुमानित लागत सहितको लगानी योजना खाता सञ्चालन रहेको बैंकको चेकको छाया प्रति सम्बन्धित वडा कार्यालयको सिफारिस स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि स्थायी लेखा नम्बर नभएको हकमा नजिकैको सामुदायिक वन समूह वा साझेदारी वन समूहको सिफारिस डिभिजन वन कार्यालय स्थित रेड सेल फोकल पर्सनको सिफारिस पत्र प्रस्ताव पेश गर्ने ठेगाना सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्बोनेन्ट केन्द्रको इमेल redidicnp@gmail.com मा वा सूचना अधिकारीको फोन व्हाट्सएप नम्बर 9849101358 नोट लगानी योजनाको फारम रेड कार्बोनेन्ट केन्द्रको वेबसाइट www.redd.gov.np बाट डाउनलोड गर्न वा सम्बन्धित डिभिजन वन कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
2: बर्जर पेंट्स।
4: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
5: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
4: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 9858-21-864
5: श्री नेपाल ज्वेलर्स नेपालगञ्ज सुर्खेत रोडको एकमात्र सुन चाँदी पसल गहनामा सुन्दरता मायामा आत्मीयता आजै सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित मा जानकी अस्पताल प्राली,
5: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सम्बन्धी उपचार,
4: बाल बालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 mm सादा एक्सरे सेवा, एम्बुलेन्स सेवा र चौबिसै घण्टा आकस्मिक सेवा उपलब्ध छ।
5: मा जानकी अस्पतालमा दूरबीन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सेवा पनि उपलब्ध छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव MBBS भारत MS पाकिस्तान FICA शल्यक्रिया सम्बन्धी परामर्श तथा उपचार सेवा लिन
4: त्यसैले स्वास्थ्य सम्बन्धी समस्या हुँदा समयमै सम्पर्क गर्नुहोस्। मा जानकी अस्पताल प्रणाली, ठेगाना नेपालगञ्ज 9 बाँके विद्युत कार्यालय नजिक, सम्पर्क नम्बर 081534628 98587123। मा जानकी अस्पताल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: यो कृष्ण सार FM
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
1: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
0: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
1: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
2: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
3: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
2: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
4: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
5: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
6: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
7: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
6: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
8: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-90-00।

0: toilet pony, yeah. Extreme energy drink.
1: विजयादशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
2: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।
3: यामाहा ब्लु फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090-38739 र 97090-45-98921। यामाहा ब्लु फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 9 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
9: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
8: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
9: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
8: कस्तो खबर?
9: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
8: ए, साँच्चै?
9: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
8: ए, त्यो त झन् राम्रो
9: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
8: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
9: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
8: यो त पुरा प्याकेज जस्तै भयो नि।
9: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
8: हजुर, आजै सम्पर्क गर्नुहोस्। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
9: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet bunny, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.
4: नमस्ते दाई.
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ.
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
5: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो.
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ.
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा.
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा.
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा.
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा.
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा.
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा.
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा.
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज.
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822.
9: रंग बहार, रंग बहार.
10: बर्जर सँगै उपहारै उपहार. बम्परमा यामाहा रेजियर.
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ.
9: बर्जर पेन्स.
11: के छ साथी खबर? निकै खुसी देखिन्छौ त. के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि.
12: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी. प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ.
11: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति.
12: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने. सेवामा सम्मान, पेसामा गर्व. ढुक ढुक होइन, ढुक्क हौ. प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ.

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।

0: ರಂಗಾ ಉದಯದೇಶ್ ಮೇರು ಎವರೆಸ್ಟ್
1: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जीतको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम कारकाँदो नेपालगञ्जमा।
2: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
3: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
2: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98581864।
3: श्री नेपाल ज्वेलर्स नेपालगञ्ज सुर्खेत रोडको एकमात्र सुनचाँदी पसल, गहनामा सुन्दरता, मायामा आत्मीयता। आजै सम्पर्क गर्नुहोस्।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363389।

0: sip on ya. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: बर्जर पेन्स
3: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षा प्रेमी बुद्धिजीवी व्यापारी उद्योगी समाजसेवी तथा शुभचिन्तकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: विद्यालय परिवार समावेशिङ स्कुल बाइपास रोड नेपालगञ्ज 4 बाँके सम्पर्क नम्बर 081531337।
5: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्। हाइटेक टू ह्विलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम कारकाँदो नेपालगञ्जमा।
2: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा।
6: हो, अब तपाईँले आफ्नै फोटो प्रिन्ट भएको कफी पिउन सक्नुहुन्छ। आफ्नो फोटो आफ्नै कफीमा
2: स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार। स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार।
6: शान्त वातावरण, उत्कृष्ट एम्बियन्स, बर्थडे पार्टी होस् वा क्यान्डल लाइट डिनर, हरेक स्पेसल मोमेन्टलाई अझ स्पेसल बनाउने पर्फेक्ट डेस्टिनेसन।
2: त्यसैले साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
6: आउनुहोस् नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्ट। स्थान कारकादो नेपालगञ्ज भाटबटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा।
2: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्।
6: सम्पर्क फोन नम्बर 97692 45003 र 98581062। यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ। के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
2: त्यसो भए अब टाढा जानु पर्दैन, तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
6: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
2: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि।
6: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
2: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
7: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
2: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 98025-35601 र 98025-35602।
2: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अपर्च्युनिटी 1900 बार शिक्षित सबको अवसर में प्रस्तुत सुविशु अपर्च्युनिटी यस योजना अंतर्गत ग्राहक पाने 25 MBPS इंटरनेट र क्लियर टीवी को फुल HD पैकेज प्रति महीना मात्र रु 1040 में 65 भन्दा बड़ी HD चैनल भएको क्लियर टीवी को पैकेज प्रति महीना रु 221 में साथ ही दामी म्यूजिक को प्रीमियम पैकेज 3 महीना का लागि निःशुल्क शर्त र नियमहरु लागू हुने छन् थप जानकारी का लागि www.subisu.net.np subisu
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोग का विशेषज्ञ डाक्टर अल्ताबान राही MD इंटरनल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हॉस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साच्चै
2: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य MBBS MD KU IVF स्पेशलिस्ट इंडिया र डाक्टर सूरज राज भट्टराई MBBS MS KU वरिष्ठ कंसल्टेंट जनरल तथा लैप्रोस्कोपिक सर्जन बाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरु सेवाहरू पनि छन् दैनिक ओपीडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पूरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर BP चोक नेपालगंज फोन नम्बर 081-531-860 र 081-531-861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: toilet pony, yeah. Extreme energy drink.
1: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
2: सोफा किन्न कहाँ जाने? राम्रो ठाउँ बताइदिनु नि।
1: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
2: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
1: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफरदेखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
2: ए साँच्चै, अनि अझ विशेष के छ?
3: दसैँ तिहार झिलिली अफर, सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
2: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 सम्मको ग्यारेन्टी।
2: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
4: हाम्रो बिहे भएको पनि 8 भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।
9: यामाहा ब्लू फेस्ट, यही असोज 23 असोज 31 यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू, साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो, न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारकाँदो नेपालगंजमा।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।